0: एक किसिमले नयाँ किसिमको उभार, नयाँ किसिमको मेजोरिटी, नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने, त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा शुरूमा विद्रोह गर्ने म हो होइन. शुरूमा उहाँहरूको हरकत त्यतातिर अलि बढी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको,
1: मैले
0: त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा, संसद नियमावलीको विषयमा, संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो. मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो. त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन, कुनै अल्पमतलाई गर्नको लागि होइन. हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो, स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही. संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त. अब सत्ता पक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने, बाधाको रूपमा हेर्ने, तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्ता पक्षको त साझेदार पो हो त होइन, साझेदार दुइटै प्यारालले अगाडि बढ्छ संसदीय अभ्यासमा. त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरे. त्यो विद्रोह गरेको मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन,
1: विद्रोह गरेपछि
0: अनि संसदको परिस्थिति चेन्ज भयो.
1: तपाईँले गर्दा भन्दै
0: विपक्ष त्यो त स्वाभाविकै हो नि, सबभन्दा पहिले औँलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्ता पक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्ष पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त.
1: अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद जस्तो, सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेका छैन?
0: आकार पूर्ण रूपमा लिइसकेको छैन, तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि,
1: सुधार हुँदै गयो.
0: इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारन्मुख छ.
1: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो, कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो, कुरा उठाउनु पर्यो, त्यहाँको अवस्था चाहिँ कस्तो छ?
0: हो संसदीय समिति र म चाहिँ अर्थ समितिमा छु, मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन, इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे. अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन्, मध्येमा पनि झन अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई.
1: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ गाह्रो हुन्छ?
0: त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनुहुँदैन भन्ने हो होइन. अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै होइन लास्टमा आएर, तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू, संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि, त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ. अब आखिर कुरा त अब राम्रै आएका हुन्छन्, प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन. त्यसकारणले
1: समग्र काँग्रेस छैन कि काँग्रेसको
0: छैन होइन, समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसैले, किन हामी त 37 वर्ष पो लडाइँ गरेर सांसद हुन, हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त, हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई त्यही नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन्, तर जनजीविका, जनता, राष्ट्र, राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ.
1: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन, यो कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो, समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले. र तपाईँले अघि
0: ओभरअल मेरो पोलिटिकल लाइफ हो,
1: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त,
0: त्यो 37 भन्दा त बढी नभएको होइन.
1: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको पाटोमा, भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन. अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढ़ाई पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्र, पढ़ाई लेखा गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो, आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट, सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ?
0: नयाँ विषयवस्तुहरू आइरहन्छन्। त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
1: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो?
0: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो, मैले त्यति नै ठाने होइन, नयाँ अनुहार देखियो, नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन, तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन। र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भए हुनाले अब मैले अब त्यत्रो पढेँ, मैले प्राध्यापन पनि गरेँ 14-14 वर्ष युनिभर्सिटीमा होइन, युनिभर्सिटीको कलेजमा भनेपछि मलाई त्यो गरेँ, यत्रो चाहिँ सोसल सर्भिस गरेँ, पोलिटिकल सर्भिस गरेँ, विभिन्न किसिमको चाहिँ आफूलाई समर्पित गरेँ नि, यो गरेँ ऊ गरेँ भन्दा पनि आफूलाई
1: अध्ययन र अनुसन्धानले के सजिलो बनाउँदो रहेछ सांसदहरूलाई?
0: होइन, त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर हेरिसक्दाखेरि एउटा स्केच बन्छ। हाम्रो स्केच के हुनु पर्यो? जनता केन्द्रित हुनु पर्यो, जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रश्न एउटा चाहिँ नि धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ, त्यति फरक चाहिँ हुँदो रहेछ।
1: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो, तर पहिले पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ, त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो, तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं, र अहिले एआईको पनि विकास हुँदै गयो, कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरूपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेका छ। तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नुभएको?
0: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु, मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु होइन, सोसल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा। मलाई अघि लिलजीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौ न, नगरिदिए हुन्थ्यो
1: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि हेरेर
0: पढ्न त मिल्यो होइन, त्यहाँनिर अब नोट म नोट यहीँ लिएर बसिया छु, नोट छ नि त यहाँ, त नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू आफ्नो ठाउँमा रह्यो, तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ,
1: त्यसलाई पुष्टि गर्ने कुरा र त्यो साँची हो कि होइन, फेरि कहिले कहीँ त एआईले धोका दिन्छ लगेर अठेरोमै राखिदिन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ,
0: ख्याल गर्नु पर्यो, र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा, जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ, एआईले दिएको मिल्दैन
1: होइन,
0: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटाको विषयवस्तुहरू तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ एक नम्बर, दुई त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि, हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेका छु, तर त्यो हेर्ने मात्र, त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ, र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो, त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो, अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो, स्रोत खुलाउनु पर्यो, त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ नि त, फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त। र नम्बर टू चाहिँ के छ भने अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन, जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि, जसले त्यो हाम्रो कुराहरू सुन, अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा 50 गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन, त्यसपछि उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन, वा गफै मात्रै दिँदैछ कि, त्यो त थाहा भइहाल्छ, त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ।
1: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौँ न अनुकरणीय हुन्छ जस्तो लाग्छ?
0: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन, अब त्यहाँको गरिमालाई बुझ्न सक्ने, त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो, र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ, अभ्यास त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ, र एउटा संसद संसद जस्तो हुन्छ, र संसदमा रहने पात्र सांसद सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ, फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमाग दिमागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु।
1: कुराकानीको लागि, संवादको लागि धेरै धन्यवाद छ, समयको लागि
0: धेरै धेरै धन्यवाद लेलजी। अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे।
1: हस्, धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार खेरुङसँग कुराकानी गर्यौं। विशेषतः सांसद र सांसदको रूपमा, नेताको रूपमा, एउटा अभियान कर्मीको रूपमा, संस्कृति कर्मीको रूपमा अथवा साहित्य कर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका, उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषयवस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
2: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटि बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
1: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बुसहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
2: पाकिस्तानमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु।
1: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
2: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
4: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एस्काभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
2: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद बिनु महर्जनले सीआईएनलाई बताउनुभयो।
5: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि। लागि वर्षाको सम्भावना पनि कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
1: कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
2: बागमती प्रदेश सरकारले रसुवा भटुकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यससँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बु, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
1: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं दीपावली र छठ पर्वको अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजया दशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रीभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
6: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
1: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढे रुगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रुगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रुगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए यता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एकपटक मन्त्री राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिनटेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोर शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
1: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 वटा सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सब परीक्षण र कानूनी जटिललाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढ़ीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हब सहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
2: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा, टिकटमा लुट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
1: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीण बजारमा दैनिक बिक्री हुने तरकारी हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। पालेस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा ओकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा स्वयं प्रदर्शनकारीलाई प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
1: नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलिसा गोवर्धनले चीनको हाङजाओमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
2: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
6: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थाले। अब 15-20 लेखपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नु हो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
1: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
6: हो, यो गलत हो। यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो, किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभव को खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
1: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
6: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ, र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, सेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ, हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो, यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ।
1: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार, रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना, पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी,
1: कांग्रेस पदाधिकारीको मतगणना जारी, एमाले स्थायी कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो, कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन,
2: तातोपानी नाका दशैं अघि खुलाउने तयारी, कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित, मैथिली र लिम्बु साहित्य र भाषालाई मान्यता, पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव,
1: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित, साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त, अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु,
2: र भलिबलको राष्ट्रिय टोली सम्मानित, जापानमा हुने 5 औं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान, बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं। राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ, यहाँ दुई एउटा तराजू, ठूलो तराजू देखिन्छ, एकापट्टि कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ, र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन्। जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर दितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सभापति पौडेलले अध्यक्षता कायम गर्दै गर्दा प्रातः पछिल्लो मतगणना अनुसार उपसभापतिमा फुलातर्फ डाक्टर भण्डारीले 623 मत प्राप्त गर्दा इन्जिनियर मधु आचार्यले 343 मत मात्रै प्राप्त गरे। अर्कोतर्फ यता महामन्त्री पदमा केन्द्रीय महामन्त्री फुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढी 688 मत प्राप्त गर्दै गर्दा अमर सिंह कुन मगरले 443 मत प्राप्त गरेका छन्। उदय शमशेर राणाले 388 तथा सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, भैर सिंह बहरले 129 मत प्राप्त गरेका छन्। शंकर तिवारीले 19 मत तथा डाक्टर सन्तोष उपाध्यायले 17 मत प्राप्त गरे।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: हरो विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बेसमा विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, गुड मर्निङ।
7: नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ, मतगणना भइ नै रहेको छ यतिखेर। आधिकारिकताको विवाद एकातर्फ, सर्वोच्च अदालतमा विचाराधीन छ। गगन थापा नेतृत्वको 15 महाधिवेशनको आधिकारिकता र अहिले महाधिवेशनले देखाएको रौनकलाई जोडेर कसरी हेर्न सकिन्छ?
8: होइन, अब आधिकारिकताको अहिले च्याप्टर करिब करिब क्लोज जस्तो स्थिति हो, किनभने नेपाली कंग्रेस को विशेष महाधिवेशनले जुन नेतृत्वलाई स्थापित गर्यो त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको स्थिति छ। र निर्वाचन आयोगको यो निर्णय, किनभने राजनीतिक दल सम्बन्धी ऐनमा एउटा स्पष्ट बन्दोबस्त के गरिएको छ भने, राजनीतिक दल सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय अन्तिम हुन्छ। त्यस कारण चाहिँ देवाजीहरू, पूर्णबहादुर खड्काजीहरू, उहाँहरू चाहिँ रिटमा जानु पर्यो, त्यहाँ अपिलको बन्दोबस्त थिएन, किनभने निर्वाचन आयोगको निर्णय नै अन्तिम भएको स्थिति हो। रिटमा जाँदाखेरि सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई वैधता प्रदान गरिसकेको छ, त्यो नै त्यो सही निर्णय हो भनेर मानिसकेको छ। र त्यसपछि अब यसपछि उहाँहरू पुनरावलोकनमा जानु हो, पुनरावलोकनमा गएर निशासम्म दिएको स्थिति हो। तर यसपछि उहाँले यो यसलाई यो महाधिवेशनको सम्पूर्ण प्रक्रियाले रोकिपाऊ भनेर पुनः निवेदन दिँदाखेरि सर्वोच्च अदालतले त्यो चाहिँ त्यसलाई इन्टरटेन गरेन, अर्थात यो यो महाधिवेशनको प्रक्रियालाई गो हेड भन्यो, यसमा हस्तक्षेप गरेन, यसलाई चाहिँ सम्पन्न हुनलाई कुनै बाधा अवरोध गरेन। भनेपछि अब यसलाई चाहिँ अब यसलाई आधिकारिकताको विवादको त्यत्रो ठूलो प्रश्न छैन, किनभने अब एकचोटि दोहोऱ्याएर बहसमा हुने हो। तर अब एउटा कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने, सर्वोच्च अदालतले कुनै अब असम्भव हुने निर्णय गर्दैन, किनभने अलरेडी इट इज अ फेट कम्पनी। अब 15 महाधिवेशन सर्वोच्च अदालतले आफै उसको दृष्टिकोण के प्रकट भइसक्यो भने, किनभने यसमा एउटा कम्पेलिङ रिजन भएको भए, बाध्यात्मक स्थिति भएको भए यो महाधिवेशनको प्रक्रियाले रोक्ने थियो, तर नरोकिसकेपछि अब महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न भयो। देशभरिबाट वडा तहदेखि नै एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज भयो, र यसपछि असम्भव हुने निर्णय गर्दैन, किनभने अलरेडी इट इज अ फेट कम्पनी। अब 15 महाधिवेशन सर्वोच्च अदालतले आफै उसको दृष्टिकोण के प्रकट भइसक्यो।

0: खालि यो मतगणनाको कार्य मात्रै बाँकी छ भनेपछि अब अहिले यो पोइन्टमा आएर निर्वाचन आयोगले यो सम्पूर्ण प्रक्रियालाई डिरेकग्नाइज गर्ने यसलाई उल्टाउने म देख्दिनँ किनभने त्यो गर्दाखेरि त्यो जुडिसियली म्यानेजेबल स्ट्यान्डर्ड भन्छ त्यो चाहिँ यो सम्पूर्ण कुरालाई अन्डु गर्दाखेरि उल्टाउँदाखेरि त्यसले चाहिँ गम्भीर कानुनी र राजनीति जटिलता पनि ल्याउँछ।
1: होइन भनेपछि अहिलेको 15 महाधिवेशन जसरी चाहिँ सफलतापूर्वक सम्पन्न हुन गइरहेको छ यसले चाहिँ कस्तो खालको मेसेज प्रवाह गरिरहेको छ कंग्रेस जनहरूमा र नेपालको अहिलेको यो पछिल्लो युवा पुस्ताको इतिहासमा?
0: अब यसलाई म एउटा कुरा के भन्छु भने हेलो
1: हजुर हजुर
0: के भन्छु भने यो नेपाली कंग्रेसको जुन महाधिवेशन भयो यसको सिग्निफिकेन्ट खालि नेपाली कंग्रेसमा मात्रै सीमित छैन यो समकालीन नेपाली राजनीतिको एउटा महत्वपूर्ण परिघटना हो किनभने यसमा नेपाली कंग्रेसको एउटा आफ्नो ऐतिहासिक विरासत त छँदैछ तर यसले समकालीन नेपालमा के चारवटा कुरा गर्यो यसले आफ्नो एउटा जेनेरेसनल सिफ्ट भयो एउटा चाहिँ पुस्ता नै के छ भने नयाँ पुस्ता नेपालको राजनीतिमा आयो र त्यसको एउटा चाहिँ पोलिटिकल भेहिकलको रूपमा त्यसलाई त्यो पोलिटिकल एउटा चाहिँ भेहिकलको रूपमा नेपाली कंग्रेसले आफूलाई स्थापित गर्यो तपाईँ हेर्न सक्नुहुन्छ कि धेरै ठूलो संख्यामा चाहिँ के छ भने युवा पुस्ताहरू राजनीतिक प्रक्रियामा सहभागी भएका छन् यो एउटा पोस्ट जेएनजी एउटा न्यू पोलिटिकल अर्डर लाई नेपाली कंग्रेसले संस्थागत गर्यो त्यो युथहरूको जुन एस्पिरेसन हो जुन आकांक्षा हो जुन उनीहरूको राजनीतिक पार्टिसिपेसन हो निर्णय प्रक्रियामा उनीहरूलाई समावेश गर्ने जुन कुरा हो त्यो चाहिँ अहिलेको नेपाली राजनीतिको महत्वपूर्ण परिघटना हो त्यसले युथहरूलाई स्पेस दिएको छ र नेपाली कंग्रेसको आफ्नै पनि चाहिँ के छ भने यो जेनेरेसन सिफ्ट हो एउटा चाहिँ के छ भने नेपालको राजनीति एउटा नयाँ पुस्तामा चाहिँ के छ भने प्रवेश गरेको छ अर्को कुरा के देखियो भने दक्षिण म नेपालको मात्रै भन्दिनँ दक्षिण एसियाकै तपाईँले एउटा पोलिटिकल पार्टीहरूको इतिहासलाई हेर्नु हो भने आखिर दक्षिण एसियामा कुन चाहिँ राजनीतिक दल छ जसले ग्रासरुटदेखि केन्द्रीय तहसम्म चाहिँ के छ भने एउटा इन्टरनल पार्टी डेमोक्रेसी चाहिँ एक्सर्साइज गरेको छ किनभने दक्षिण एसियामा हामी के देख्छौँ भने पोलिटिकल पार्टीज आर हाइली सेन्ट्रलाइज फ्युडलिस्टिक छन् त्यहाँ चाहिँ के छ भने इन्टरनल पार्टी डेमोक्रेसी छैन त्यसकारण राजनीतिक दलहरू चाहिँ लोकतन्त्रको कुरा गर्छन् तर आफूभित्रै लोकतन्त्रको अभ्यास चाहिँ गर्दैन तर नेपाली कंग्रेसले एउटा चाहिँ के छ भने दक्षिण एसियामै एउटा उदाहरण के प्रस्तुत गर्यो भने तल्लो तहदेखि ग्रासरुटलेदेखि नै वडा तहदेखि नै सेन्ट्रल लेभलसम्म चाहिँ के छ भने एउटा ह्युज डेमोक्रेटिक एक्सर्साइज गर्यो एउटा इन्टरनल पार्टी डेमोक्रेसीलाई इन्स्योर गर्यो र पार्टीको प्रोग्रामहरू पोलिसिजहरू चाहिँ के छ भने एउटा चाहिँ के छ भने म्यासिभ चाहिँ डिस्कसन भएको छ र यसले के गरेको हो भने लिडरसिप मात्रै रिन्युअल भएको छैन पार्टीको आइडियोलोजी त्यसको प्रोग्राम पोलिसीलाई पनि चाहिँ के छ भने एउटा कन्टेम्पोररी कन्टेस्टमा चाहिँ त्यसलाई रिडिफाइन गर्ने कोसिस भएको छ जस्तो भन्नुहोस् पिपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नुभयो त प्रजातान्त्रिक समाजवाद अब अहिले 21st सेन्चुरीको प्रजातान्त्रिक समाजवाद कस्तो हुने त त्यसलाई पनि नेपाली कंग्रेसको अहिलेको कन्भेन्सनमा त्यसलाई रिडिफाइन गर्ने कोसिस गरेको छ पोलिटिक्सको एउटा नयाँ ग्रामर खोज्ने कोसिस भएको छ र जस्तो प्रजातान्त्रिक समाजवादकै कुरा गरोस् बिपी कोइरालाको त्यो बेला जुन बेला बिपी कोइराला हुनुहुन्थ्यो त्यो बेला चाहिँ अहिलेको जस्तो यति धेरै ग्लोबलाइज वर्ल्ड थिएन अहिलेको जस्तो इन्फर्मेसन टेक्नोलोजीको म्यासिभ चाहिँ एक्सप्लोजन भएको थिएन इन्फर्मेसन टेक्नोलोजी नै थिएन इन्टरनेट नै थिएन अहिलेको जस्तो ट्रान्सपोर्टको डेभलपमेन्ट भएको थिएन क्लाइमेट चेन्जको एजेन्डा थिएन यत्रो अहिलेको जस्तो चाहिँ म्यासिभ स्केलमा साँच्चीकै भन्यो भने आधा नेपाल त नेपाल बाहिर गइसक्यो म्यासिभ चाहिँ माइग्रेसनको स्थिति छ युथहरू चाहिँ देश छोडेर हिँडिरहेको स्थिति छ त त्यो च्यालेन्जेस बिपी कोइरालाको पालामा त्यो फेनोमेनाहरू थिएन त्यो बेला नेपाली समाज एउटा लार्जली एउटा चाहिँ के छ भने एग्रिकल्चरल सोसाइटी थियो अहिले चाहिँ के छ भने नेपाली समाजको इन्टायर संरचना त्यसको एस्पिरेसन सबै कुरा चेन्ज भएको छ नयाँ प्रश्नहरू आएको छन् अब यो समकालीन स्थितिमा प्रजातान्त्रिक समाजवादको जुन अवधारणा हो त्यसलाई कसरी रिडिफाइन गर्ने त्यो कुरा छ त्यसले चाहिँ के छ भने प्रजातान्त्रिक समाजवाद भनेर एउटा स्टेट चाहिँ यो पुँजीवाद सृजना गरेर हुँदैन कसरी चाहिँ इकोनोमीलाई डेमोक्रेटाइज कसरी गर्ने इकोनोमिक डेभलप अपर्च्युनिटिजहरू कसरी

0: कसरी चाहिँ क्रिएट गर्ने समाजको चाहिँ के छ भने पिछडिएका वर्ग र समुदायको कसरी मेन स्ट्रिम गर्ने उनीहरूको लागि आर्थिक अपर्च्युनिटिजहरू कसरी क्रिएट गर्ने कसरी चाहिँ युथहरूलाई चाहिँ म्यासिभ स्केलमा इम्प्लोयमेन्टहरू कसरी क्रिएट गर्ने कसरी चाहिँ सोसल जस्टिस कसरी इन्स्योर गर्ने कसरी
1: एउटा बाटो होला होइन त्रिपाठीजी मैले तपाईँलाई जोड्न खोजेको कहाँ छु भने कंग्रेसको पन्ध्रौं महाधिवेशन गगन थापा नेतृत्वको महाधिवेशनको मतगणना हुँदैछ देउबा पक्षले पनि अर्को महाधिवेशन गर्दैछ मंगिरमा भनिरहेको छ एउटै पार्टीका दुईटा महाधिवेशन हुन्छन् कि अब देउबा पक्ष चाहिँ छुट्यो अब यसबाट यो मूल नेतृत्वबाट
0: एउटा कुरा म स्पष्ट रूपमा के भनिदिन चाहन्छु भने देउबाजीले अब अहिले यो नेपाल अहिले मल्टी पार्टी सिस्टममा छ कसैले पनि राजनीतिक दल खोल्न सक्छ त्यसलाई चाहिँ संविधानले कानूनले कहीँ रोक लगाएको छैन राजनीतिक दलहरू चाहिँ खोल्न सक्छ तर एउटा कुरा म के भन्न चाहन्छु भने नेपाली कंग्रेसको जुन जुन जुन आइडेन्टिटी हो चार तारा यसको चाहिँ झण्डा छ यसको चाहिँ चुनाव चिन्ह छ त्यो अहिले चाहिँ के हो भने त्यो चाहिँ अहिले जुन जुन अहिलेको पन्ध्रौं महाधिवेशन भयो र जुन विशेष महाधिवेशनले स्थापित गरेको कार्य समिति थियो त्यसले गराएको जुन महाधिवेशन छ त्यसलाई त्यसको पक्षमा सर्वोच्च अदालतले निर्णय गरिसकेको छ भनेपछि अहिले देउबाजीहरूले गरिरहेको जुन समानान्तर चाहिँ यो गतिविधि हो समानान्तर महाधिवेशनको जुन कुरा छ त्यसलाई चाहिँ नेपालको कानूनले चिन्दैन त्यो चाहिँ कानूनभन्दा बाहिरको प्रक्रिया हो नेपाली कंग्रेसको झण्डा नेपाली कंग्रेसकै नाममा चाहिँ त्यो गर्न चाहिँ राजनीतिक रूपमा पनि त्यो मिल्दैन र त्यसको कानूनी आधार पनि छैन किनभने त्यो कुरालाई त निर्वाचन आयोगले एउटा निर्णय गर्यो त्यसको निर्णय अन्तिम हुने भनेर नेपालको राजनीतिक दल सम्बन्धी ऐनमा छ सर्वोच्च अदालतले त्यसलाई अपहोल्ड गरिसक्यो मान्यता प्रदान गरिसक्यो भनेपछि अब हामी नै नेपाली कंग्रेस हौ भन्नु अब नेपाली कंग्रेसको अर्को केही समूह भनेर नाम राख्न सक्ला जस्तो हिजो पनि देउबाजीले नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर एउटा नाम राख्नु भएको थियो त्यस्तो केही उपनामहरू दिएर केही नयाँ आइडेन्टिटी क्रिएट गर्न सक्नुहुन्छ तर एउटा कुरा के छ भने उहाँहरूले त्यो तार चाराको झण्डा पार्टीको झण्डा र चुनाव चिन्ह त्यो चाहिँ त अब चाहिँ अहिले अहिलेको जुन पन्ध्रौं महाधिवेशन भयो अब त्यो नै संस्थापन पक्ष हो त्यो नै आधिकारिक पक्ष हो त्यसलाई नै कानूनले चिन्छ त्यसलाई नै संविधानले चिन्छ भनेपछि अब यो नेपाली कंग्रेसै भनेर त्यो चाहिँ गतिविधि गर्ने कुरालाई कानूनले चिन्दैन अब कसैले पनि त्यो पार्टी खोल्न सक्छ गतिविधि गर्न सक्छ त्यसलाई म अन्यथा भन्दिनँ तर एउटा कुरा स्पष्ट रूपमा के चाहिँ स्पष्ट हुनु जरुरी छ भने त्यो नेपाली कंग्रेसकै चाहिँ के छ भने नाममा हुन सक्दैन त्यो चाहिँ त्यसलाई चाहिँ अब अर्को केही दिन सकिन्छ तर चुनाव चिन्ह र झण्डा उहाँले त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न जस्तो भोलि स्थानीय चुनाव हुँदैछ स्थानीय चुनावमा प्रदेशको चुनाव होला त्यो त अब करिब करिब आइसकेको छ त्यहाँ हेर यही नेपाली कंग्रेसकै चुनाव चिन्ह रुखै लिएर चाहिँ उहाँले त्यो गर्न सक्नुहुन्न त्यो दावी गर्न सक्नुहुन्न निर्वाचन आयोगले त्यो चाहिँ उहाँलाई त्यो चिन्ह उहाँलाई प्रदान गर्दैन त्यस कारण एउटा कुरा चाहिँ त्यो स्पष्ट छ र अहिले चाहिँ के हो भने पार्टीको जुन जुन आधिकारिक नेपाली कंग्रेस हो नेपाली कंग्रेस भनेर जुन त्यसको विरासत छ त्यसको जुन निरन्तरता छ जुन त्यसको जुन लेगेसी छ त्यो अहिलेको चाहिँ पन्ध्रौं महाधिवेशनले जुन कार्य समितिलाई एडप्ट गरेको छ जुन कार्य समिति अहिले बन्दैछ त्यसको निर्वाचन परिणाम आउँदैछ मतगणना हुँदैछ अब त्यसैको त्यो निरन्तरता त्यसले पाउँछ त्यसले नेपाली कंग्रेसको लेगेसीलाई त्यसले एनिहेरिट गर्छ सानेपा पार्टी अफिस चाहिँ के छ भने यही कमिटीको हुन्छ यही पन्ध्रौं महाधिवेशनले जुन चाहिँ कमिटी बनाउँदैछ त्यही कमिटीले सानेपा अफिस होल्ड गर्छ जिल्ला जिल्लामा जुन यसका चाहिँ यसको नाममा रहेका जुन सम्पत्तिहरू छन् ब्याङ्क खाताहरू छन् यसको चुनाव चिन्ह छ यसको झण्डा छ यो चाहिँ अब अन्यथा हुन सक्ने म देख्दिनँ त्यसकारण अब बहुदलीय प्रणाली हो पार्टी खोल्ने कुरालाई अब कसैले अन्यथा भन्न सक्दैन देउबाजीले पनि प्रजातान्त्रिक भनेर गर्नु भएको थियो अहिले अब कुनै त्यही नेपाली कंग्रेस प्रजातान्त्रिक भनेर नेपाली कंग्रेस देउबा भनेर उहाँले फेरि त्यो अर्कै के एउटा रिभाइभ गर्न सक्नुहुन्छ तर फर स्योर कि उहाँले अब चार तारा चिन्ह र पार्टीको चुनाव चिन्ह त्यो चाहिँ क्लेम गर्न सक्नुहुन्न त्यो कुरा चाहिँ कानुनी रूपमा स्पष्ट छ।
1: भनेपछि अब त्यो विचाराधीन मुद्दाको फैसलालाई त अन्तिम निर्णयका रूपमा लिनु पर्ला नि त भोलि आइसके पछाडि आदेश त होइन जस्तो
0: होइन। अब यस्तो छ, म तपाईँ भन्छु अब अब अब अब चाहिँ एउटा टेक्निकली स्पिकिङ अब यो सर्वोच्च अदालतले निशासम्म चाहिँ दिएको स्थिति हो। त्यो निशा दिएपछि अब यसमा चाहिँ बहस चाहिँ हुन्छ। तर एउटा कुरा म स्पष्ट के गर्न चाहन्छु भने अब त्यो सम्पूर्ण कुरालाई चाहिँ किनभने एउटा प्रक्रिया अन्तर्गत निर्वाचन आयोगले निर्णय गरेको छ, एउटा प्रक्रिया त्यसपछि एउटा सर्वोच्च अदालतले अलरेडी त्यसलाई चाहिँ अपहोल्ड गरिसकेको छ। सर्वोच्च अदालतले महाधिवेशनको प्रक्रियालाई चाहिँ कहीँ चाहिँ बाधा अवरोध उत्पन्न गरेको छैन। सर्वोच्च अदालतको दृष्टिकोण पनि त निशा दिएपछिको घटना अर्को घटनाक्रम पनि त भयो नि। यदि घटनाक्रम के भयो भने कि यो जुन महाधिवेशनको जुन प्रक्रिया हो त्यसलाई चाहिँ सर्वोच्च अदालतले रोकेन, सर्वोच्च अदालतले त्यसमा स्टे गरेन, सर्वोच्च अदालत स्टे गर्न सक्थ्यो नि। भनेपछि त सर्वोच्च अदालतको एउटा चाहिँ दृष्टिकोण के आइसक्यो भने कि अब अब चाहिँ यो अब यसलाई चाहिँ यसलाई उल्टाउने अब ग्राउन्ड चाहिँ निकै सीमित छ। सर्वोच्च अदालतको आफ्नो दृष्टिकोण पनि आइसक्यो, भनेपछि सर्वोच्च अदालतले आफैले महाधिवेशन गर्ने कुरालाई नरोकिसकेपछि फेरि भइसकेको महाधिवेशनलाई फेरि कसरी अन्डु गर्ला र कसरी त्यसलाई उल्टाउला, कसरी त्यसलाई यो केही पनि होइन कसरी भन्ला, कसरी यस्तो यो यत्रो चाहिँ ह्युज डेमोक्रेटिक एक्सर्साइज भएको छ, वडादेखि लिएर केन्द्रसम्म चाहिँ के छ भने आज चाहिँ यत्रो ह्युज पोलिटिकल एउटा एक्सपेरिमेन्ट भएको छ, त्यसलाई अब यो केही पनि होइन कसरी भन्ला। त्यस कारण अब त्यसलाई चाहिँ हामीले अब त्यही रूपमा बुझ्यौं। अब हाइपर टेक्निकल कुरा गर्दाखेरि अब कोर्स हो, सर्वोच्च अदालत हो, निशा दिएको छ, बहस हुन्छ, छलफल हुन्छ, टेक्निकली स्पिकिङ उल्टिन यसलाई चाहिँ सर्वोच्च अदालतले जे पनि निर्णय गर्न सक्छ। तर एउटा कुरा के छ भने सर्वोच्च अदालत पनि त एउटा केही तर्कको आधारमा, विधिशास्त्रको आधारमा, मुलुकको संविधानको आधारमा, कानूनको आधारमा, राजनीतिक दल सम्बन्धी ऐनको आधारमा, पार्टीको विधानको आधारमा, निर्वाचन आयोगको जुन चाहिँ निर्वाचन आयोग सम्बन्धी जुन कानून छ त्यसको आधारमा नै निर्णय गर्छ, आकाशमा गएर निर्णय गर्दैन नि। त्यस कारण एउटा कुरा के छ भने मेरो पनि एउटा यत्रो लामो समयसम्म 30-35 वर्षको मेरो पनि एउटा चाहिँ कानुनी क्षेत्रमा अनुभव छ, त्यो अनुभवको आधारमा म मेरो विशेषज्ञताको आधारमा म भन्न चाहन्छु, म भन्न सक्छु कि अब इट हेज बिन सेट ए कम्प्लिट। अब 15 महाधिवेशन यो सम्पन्न भइसकेको छ, अब यसको निर्णय अब यो चाहिँ यो प्रक्रिया चाहिँ यही नै हो। अब यो चाहिँ के छ भने अन्डु हुँदैन, यो अब यो चाहिँ उल्टिँदैन, अब यो महाधिवेशनको व्यवस्था नै स्थापित हुन्छ, यो महाधिवेशन अवैध हो, यसको चाहिँ परिणाम चाहिँ अस्वीकृत हुने, यो पल्टिने भन्ने कुरा चाहिँ के छ भने मलाई लाग्दैन, त्यो कुरा अब सम्भव छ जस्तो मलाई लाग्दैन। त्यस कारण अब देवाजीहरूको गतिविधि अब उहाँहरूले गर्नलाई अब नेपाली कङ्ग्रेसकै चुनाव चिन्ह र झण्डा त प्रयोग गर्न सक्नुहुन्न, त्यसलाई कानूनले चिन्दैन, समानान्तर चाहिँ गतिविधिलाई चिन्दैन, एउटै नामको एउटै झण्डाको एउटै चुनाव चिन्हको दुईटा पार्टी हुन सक्दैन, त्यो चाहिँ नेपालको कानूनले राजनीतिक दल सम्बन्धी यसले परिकल्पना गरेको छैन कि एउटै नाम भएको, एउटै चुनाव चिन्ह भएको र एउटै झण्डा भएको दुईटा पार्टी हुने कुरा चाहिँ नेपालको संविधानले कानूनले राजनीतिक दल सम्बन्धी यसले कसैले पनि परिकल्पना गरेको छैन। त्यस कारण त्यो कुरा चाहिँ असम्भव छ, दुईटा समानान्तर पार्टी क्यानट एक्जिस्ट, एउटै झण्डा एउटा यसको नेपाली कङ्ग्रेसको लेगेसी, यसको प्रपर्टी, यसको सारा कुरा चाहिँ के छ भने 15 महाधिवेशनले यसलाई एउटा वैधानिक पार्टी बनाइसकेपछि अब त्यो चाहिँ त्यहाँबाट सिफ्ट हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन।
1: हस् दिनेश त्रिपाठीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: थ्याङ्क
1: यू सो मच। विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, केम बम बिदा चाहन्छु, नमस्कार।

मातृभूमिलाई दाजै किन पार्यो रणभूमिमा।

हाम्रो धरतीले धर धरी आँसु झारिरहेछिन्।

0: प्रतिनिधि 18 वर्षीय अभिप्सा पौडेलसँग कुरा गर्छौ। त्यो भन्दा पहिले महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरूलाई साथी महेश गेवालीले कांग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर सोध्नु भएको छ। सुनौ प्रतिनिधिहरूको जवाब।
1: विनोद राज जोशी, मेरो घर दार्चुला हो। 15 महाधिवेशनबाट आइरहेको नेतृत्वलाई मेरो के सुझाव छ भने, नेपाली कंग्रेस अहिले एकदमै ठूलो संकटमा छ, आफ्नो अस्तित्वको प्रश्नमा छ, र नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले शहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ तपाईँको अनुशासनहीनता, गैर कानूनी कुराहरू जति पनि हुन्छन्, यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले यो देशमा भएका विभिन्न पक्षहरूलाई पनि जोड्ने किसिमको चाहिँ भूमिका खेल्न सक्नुपर्दछ, त्यही नै हो मेरो सुझाव।
2: विदिता मिश्र, काठमाडौँ क्षेत्र नम्बर 7। यो 15 महाधिवेशन जुन भइरहेको छ नेपाली कांग्रेस जुन आफै एउटा लोकतान्त्रिक पार्टी हो, र यो लोकतान्त्रिक पार्टीको एउटा सबैभन्दा सुन्दर पक्ष भनेकै आन्तरिक लोकतन्त्रलाई बचाउन सक्नु हो र आफू सुधार्न सक्ने एउटा साहस हुनु हो, र पछिल्लो समय जुन युवाहरूको विचेष्टा भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो, र जुन एउटा के किन चाहिँ विचेष्टा आएको थियो त भन्दा युवाहरूको सहभागिता कम भएर चाहिँ आएको थियो, र यो 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ। जुन युवा पहिला भातृ संगठनमा सीमित थिए या त चुनावमा परिचालन हुनका लागि मात्र प्रयोग हुन्थे, अब चाहिँ युवाहरूको साँच्चीकै अर्थपूर्ण सहभागिता हुनेवाला छ, र भाषणमा मात्र होइन समावेशी युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
3: मेरो नाम दिनेश भट्ट, घर चाहिँ टोटी। उहाँलाई चाहिँ नेपाली समाजमा चाहिँ बढ्दो प्रियतावादका विरुद्ध चाहिँ आज विभिन्न चाहिँ पुरानो ऐतिहासिक विरासत भएका पार्टीहरू चाहिँ बिस्तारै जनतामा चाहिँ अलोकप्रिय हुने र नयाँ खालको वेब क्रिएट गरेर जुन किसिमको नयाँ लोकप्रियतावादले चाहिँ विचार र संगठन र लामो ऐतिहासिक विरासतबाट इस्टाब्लिस भएका पार्टीहरूमाथि जुन किसिमको चाहिँ अहिले चाहिँ विचलन देखाएर चाहिँ नयाँ खालको प्रियतावादको आवरणमा चाहिँ समाजलाई चाहिँ नयाँ किसिमको सामाजिक अराजकतातर्फ चाहिँ जुन किसिमको चाहिँ लैजान खोजिएको छ, यसलाई चाहिँ बिस्तारै चाहिँ विचार र सिद्धान्तका माध्यमबाट चाहिँ नेपाली कांग्रेसले चाहिँ नयाँ खालको कार्यक्रम, नीति र दृष्टिकोणहरू पारित गरेर चाहिँ प्रियतावादलाई चाहिँ चिर्न सकोस् र त्यसलाई चाहिँ नयाँ ढंगले चाहिँ नयाँ समाजलाई चाहिँ जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एक ढिक्का बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस् भन्न चाहन्छु।
4: अङ्क प्रसाद फुयाल, भोजपुर। अन्त म अब छोराछोरी नाति नतानी त अहिलेको जेन्जीलाई हेरेका छन् हो कि होइन, तर म त अलिक खुसी नलागेको किन पुरानो पार्टी भएकाले मैले यसैमा आस्था लिएको हुँ हो कि, र यहाँ आइयो अब शेरबहादुरजी वरिष्ठ नेता भएर बस्नुपर्ने, अब उहाँले फेरि अर्कातिर घुमाउँदै हुनुहुन्छ तर घुम्दैन, अब युवकले अगाडि बढे, युवक आउनै पर्छ देशमा, युवक आएन भनेदेखि देश बन्दैन, त्यस कारण हामी बुढापाकाले आशीर्वाद दिने हो कि होइन भन्नुहोस् त, अबको युवकलाई तपाईँहरूले चलाउनु भएर आशीर्वाद दिने हो, र गगनलाई आशीर्वाद सबैले पाएको छ, उनले देश आँक्नुपर्छ, मेरो भनाइ त्यति नै हो।
5: जय नेपाल, म उर्मिला पन्ज्यार, घर चाहिँ महोत्तरी हो। कांग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो। यो विभाजन त अब तपाईँको हाम्रो घरमा पनि दुईजना विचार हुन्छ दाजुभाइमा, त्यो सामान्य कुरा हो कांग्रेसको लागि चाहिँ है, इतिहास जहिलेदेखि स्टार्ट भएको छ जहिलेदेखि चलिरहेको छ होइन, तर सिस्टम ल्यायौँ तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
6: आनन्द सन्तोषी राई, अधिवक्ता हुँ। धनकुटा, अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने कान्छा अथवा जेन्जीहरूलाई चाहिँ काममा जोत्ने हो, उनीहरू काम गर्न जो तयार हुन्छ उसले काम पाउँछ, भाइटल पोस्ट पाउँछन्, सभापति, महामन्त्री।
7: म गंगा दाहाल सिन्धुलीबाट। अबको नेतृत्वलाई कांग्रेस एक भएर जानुपर्छ, अबको कांग्रेस सुधारिएको कांग्रेस, सुध्रिएको कांग्रेस, रूपान्तरित काङ्ग्रेस र सबै समेटिएको यो एक एक भएको एकजुट भएको काङ्ग्रेस हामी सबैले यो हेर्न चाहेको छ। रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको काङ्ग्रेस सशक्त काङ्ग्रेस, परिवर्तित काङ्ग्रेस, ऊर्जाशील काङ्ग्रेस र सबैलाई समेटेर लिएर जाने एउटा चाहिँ गर्विलो काङ्ग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
8: म शान्ता बास्कोटा कोशी प्रदेश, अबको 15 नेतृत्व चाहिँ यसरी जाओस् कि सबैलाई समेटेर होइन सबैको इच्छा आकांक्षालाई चाहिँ लिएर कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौँ। त्यसले गर्दा त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ। पक्कै पनि यो 15 महाधिवेशनले त्यसलाई पूर्णता दिन्छ भन्ने म विश्वस्त छु।
9: सक्षम कार्की मन्थली रामेछापबाट आउने नेतृत्व जोसुकै आउनुहोस् उहाँलाई चाहिँ अब सम्पूर्ण काङ्ग्रेसलाई चाहिँ एकमुष्ट ढङ्गले लिएर जान र अब जस्तै यो महाधिवेशनबाट 40,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा, त्यसै गरी अब अरू अरू महाधिवेशनमा पनि अब 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
10: म शान्ति शर्मा लुम्बिनी प्रदेश सदस्य। 15 महाधिवेशन पछि यो युवालाई सबै सेक्टरलाई समेटेर अबको नेपाली काङ्ग्रेस भनेको साँच्चै नै परिवर्तन भएर यो देश समाज सबैलाई एकदम राम्रो सही दिशातिर निर्देश गर्ने खालको सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि हाम्रो एकदम सिनियर नेताहरूलाई पनि सम्मान गर्दै परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष एकदम अनुभवी र यो देशलाई एकदम दृढ तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: काङ्ग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बारे केही प्रतिनिधिहरूको भनाई सुन्यौं। काङ्ग्रेस महाधिवेशनमा युवाहरूको पनि आकर्षण देखिन्छ। युवाको राजनीतिमा आकर्षण बढ़ाउन उमेरको प्रतिनिधित्व मात्रै पर्याप्त हुँदैन, उनीहरूका विचार सुनिने, क्षमता र इमान्दारीका आधारमा अवसर पाइने तथा सार्वजनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने वातावरण पनि आवश्यक हुन्छ। अब काँग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँग राजनीतिमा युवाको आकर्षण, काँग्रेसमा युवा पुस्ताको स्थान, नेतृत्वमा पुस्तान्तरण, सरकारको काम कार्यवाहीप्रतिको अपेक्षा र देशको भविष्यप्रति युवाले देखेका सपना तथा चुनौतीका विषयमा केन्द्रित रहेर कुरा शुरू गरौं। अभिप्सा पौडेलजी तपाईँलाई उज्यालोमा स्वागत छ।
11: हजुर धन्यवाद।
0: तपाई 18 वर्षको उमेरमै काँग्रेसको सबैभन्दा कान्छी प्रतिनिधि बन्नुभएको छ र नेतृत्वको लागि पनि तपाई अगाडि बढ्नुभएको छ। यो राजनीतिमा तपाईँको यो प्रवेश संयोग मात्रै हो कि सचेत राजनीतिक यात्राको शुरूआत हो?
11: मैले चाहिँ राजनीति गर्न थाले, राजनीति भन्दा नि समाज सेवामा मैले प्रवेश गरेको चाहिँ उमेर 12 वर्ष हुँदादेखि नै हो। लियो लायन्स संस्थाहरूमा मैले कार्यरत भएर आजसम्म नेभी सङ्घको जिल्ला सचिव हुँदै यहाँसम्म आएको छु र यो संयोग होइन, यो रहर हो, यो समाज बदल्ने हुटुटी हो।
0: 18 वर्षको उमेरमा चाहिँ तपाईँलाई यो राजनीतिमा लागौं लागौं भन्ने त्यो प्रेरणा चाहिँ कसरी आयो? तपाईँ अझै अगाडि 12 वर्षको उमेरदेखि नेभी सङ्घको राजनीतिमा भन्नुभएको छ होइन, त्यति सानो उमेरमै के प्रेरणाले चाहिँ तपाईँ राजनीतिमा प्रवेश गर्नुभयो?
11: यस्तो भयो, हुर्किँदै जाने क्रममा, सिक्दै बढ्दै जाने क्रममा चाहिँ बिपीका, गणेशमानका सिद्धान्त, त्यागका कुराहरू, कहानीहरू सुन्दै हुर्कियो होइन। अरू बच्चाहरूले कार्टुन हेर्ने बेलामा चाहिँ म समाचार हेरेर हुर्किन्थेँ र मेरो हजुरबाले पनि राजनीति गर्नुभयो, मेरो मम्मीले मामाले पनि गर्नुभयो, तर कहिले हामी कुनै लाभको पदमा पुगेको थिएनौँ। त्यो भएर चाहिँ अलिअलि निराशा भएको थियो, तर गगन थापाले जुन एउटा युवालाई अवसर दिनुभयो र मैले युवा पुस्ताको नेतृत्व गर्नुपर्छ है, अब चाहिँ युवा पुस्तालाई हामीलाई अवसर दिनुभएको छ नि, हामीले अपर्च्युनिटी किन ग्राप नगर्ने भनेर चाहिँ म यस्ता आएको हो। र कसैले मलाई प्रचलित होइन कि म स्वचालित भएर राजनीति भएको।
0: भनेपछि तपाईँको हजुरबा परिवारका अरू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो होइन, त्यसलाई त्यसबाट तपाईँले प्रेरणा लिनुभयो।
11: हजुर।
0: अब तपाईँ यसरी प्रतिनिधि बनेर मकवानपुरबाट चाहिँ काँग्रेसको प्रतिनिधि बनेर महाधिवेशनमा आउँदाखेरि चाहिँ परिवारका सदस्य साथीभाइहरूको प्रतिक्रिया चाहिँ कस्तो थियो, के भन्नुभयो तपाईँलाई?
11: यो चाहिँ मेरो परिवारको सपना नै थियो होइन, महाधिवेशन प्रतिनिधि भन्ने चाहिँ। र मलाई चाहिँ बस्दाखेरि के लाग्थ्यो भन्दाखेरि मेरो बाबाहरूले मेरो हजुरबाहरूले राजनीति गरेर केही पाउनु भएन, तर म चाहिँ एक दिन यस्तो ठाउँमा पुग्नेछु होइन। किनभने हुर्किँदै चाहिँ जाने क्रममा चाहिँ हजुरबाले सधैँ भन्नुहुन्थ्यो, नानी मलाई ओडा अध्यक्षसम्म मात्रै होइन भन्नु छ है, केही गर्नु छ है भन्नु, तर कहिले पनि हामीले त्यो अवसर पाएनौँ। र मलाई चाहिँ त्यो बच्चेदेखि कि म केही गर्छु भन्ने एउटा थियो होइन। र 18 वर्ष पुरा भएर अहिले म 19 वर्ष लागेँ, र यो यति सानो उमेरमै महाधिवेशन प्रतिनिधि बनेर आउनु भनेको सानो कुरा होइन, झन् काङ्ग्रेस जस्तो पार्टीको सानो कुरा त हुँदै होइन। र मेरो घर परिवार सबैजना यति खुसी हुन्छ, सबैजना एकदमै दे आर प्राउड अफ मी, माई फ्रेन्ड्स सबैजना दे आर प्राउड अफ मी।
0: अनि तपाईँ अब के बन्ने लक्ष्य त, तपाईँ अब पढाइलाई पनि निरन्तरता दिनु पर्यो, पार्टीमा पनि सक्रिय हुँदै हुनुहुन्छ, तपाईँको लक्ष्य उद्देश्य चाहिँ के हो त?
11: मेरो चाहिँ मेरो हुर्किन जाने क्रममा मेरो बाबा पनि लयर होइन, मेरो मामाहरूले पनि पछि ल पढ्नु भयो, र घरमा अधिकांश मेलहरू चाहिँ मेरो घरमा लयर नै कि, र फिमेल चाहिँ मैले देखेको थिइनँ। सो बच्चेदेखि नै सोसियल फिल्डमा पनि एक्टिभ भएको भएर ल नै पढ्छु लयर नै बन्छु भन्ने भएर मैले प्लस टू पनि ल गरेँ, र धुली खेलमा 2 वर्ष ब्याचलर पनि गरेँ लको। अनफर्चुनेटली मेरो मम्मी बित्नुभयो 4 महिना अगाडि, र त्यसपछि मैले उता छोडेर यता अहिले साइकोलोजी जोइन गरेको छु, र पछि फेरि लमै ब्याक हुनेछु, र डबल डिग्री डबल ब्याचलर्स गरेर चाहिँ बस्नेछु साइकोलोजी र लमा लयर गरी भएर।
0: अघि तपाईँले यो वडा अध्यक्ष बुवा हजुरबा चाहिँ बन्छु भन्नुभयो, हजुरबाले अवसर पाउनु भएन भन्नुभएको थियो नि, तपाईँ चाहिँ राजनीतिमा चाहिँ तपाईँको त्यो पेसागत कुरा वकिल बन्ने कुरा त छँदैछ, राजनीतिमा चाहिँ केसम्म बनेर समाजसेवा गर्छु भन्ने तपाईँलाई लागिरहेछ?
11: अब यदि जनताले पत्याउनु भयो, काङ्ग्रेसी जनताले पत्याउनु भयो, र कुनै दिन मैले पनि जस्तो त्यति ठुलो आफ्नो योग्यता बनाएछु भने राज्यको कुनै न कुनै ठुलै लाभ पदमा जाने, कार्यकारी पदमा जाने सपना सबैको हुन्छ, र मेरो त झन् विशेष रहेको छ।
0: आज हाम्रो पाहुना हुनुहुन्छ अभिप्सा पौडेल, उहाँ नेपाली काँग्रेसको प्रतिनिधि भएर महाधिवेशनमा आउनु भएको, 15 महाधिवेशनमा, र नेतृत्वको लागि केन्द्रीय सदस्यमा पनि उहाँले उम्मेद्वारी दिनुभएको छ। काँग्रेसलाई युवाहरूको आवश्यकता छ, देशलाई युवाहरूको आवश्यकता छ भन्ने हुटुहुटीले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको, सानो उमेरको हुनुहुन्छ 18 वर्ष कि, उहाँले भनिहाल्नुभयो यो राजनीतिमा लागेर देश र समाजको सेवा गर्ने उद्देश्यले म अगाडि बढेको भनेर भन्नुभएको, तपाईँलाई हाम्रो पनि शुभकामना छ अभिप्साजी। तपाईँको पुस्ताका धेरै युवा राजनीतिबाट चाहिँ अहिले टाढा भइरहेको देखिन्छ कि, यस्तो बेला चाहिँ तपाईँलाई राजनीतिमै आउनुपर्ने आवश्यकता चाहिँ केले त्यो महसुस गरायो?
11: बच्चेदेखि म चाहिँ हाउस क्याप्टेन भाइस क्याप्टेनहरू चाहिँ उठिरहेको थिएँ क्या स्कुलदेखि, अनि वक्तित्व कलाहरू यता सबैमा प्रथम हुने, र मलाई चाहिँ कहिले पनि लाइनमा बस्न मन नलाग्ने, लाइनलाई लिड गर्न मन लाग्ने होइन। र यस्तो मैले समाजसेवा गरिरहेको छु, त्यसो यस्तो हेर्दै जाँदा बुझ्दै जाँदाखेरि चाहिँ राजनीति भनेको नीतिहरूको नीतिहरूको राजा भनिन्छ नि त, यहाँ सबै ठाउँबाट सबै कुरा समावेश भएर आइन्छ, र समाज बदल्नु छ भने केही न केही भूमिका खेल्नुपर्छ समाजको लागि। र अहिले मेरो पुस्ता मेरो मभन्दा माथिको पुस्ताले राजनीतिमा त्यति साह्रो चासो नदेखाएको भएर जेएनजी आन्दोलन भएको हुन्छ, र यदि मैले मेरो पुस्ताले पनि राजनीतिमा चासो देखाएन भने अब आउने जेनेरेसनले पनि हामी जसरी हुर्कियौँ जुन वातावरणमा हुर्कियौँ त्यही वातावरणमा हुर्किएर अर्को आन्दोलन आउन त बेर लाग्दैन नि त। त्यही भएर अब चाहिँ राजनीतिमै आउने भन्दा नेतृत्वलाई खबरदारी गर्ने, गलतलाई गलत भन्ने, विरोध गर्न पनि सिक्ने र समर्थन गर्न पनि जान्ने, र राजनीतिमै नआइकन चाहिँ त्यस परिवर्तन हुँदैन जस्तो लाग्यो मलाई। राजनीति एउटा सेवा हो, पेसा होइन भनेर आएको।
0: हजुर, आजको नेपाली युवाले राजनीतिलाई कसरी हेरिरहेको छ, आशाको माध्यमका रूपमा कि निराशाको विषयका रूपमा, तपाईँलाई के लाग्छ?
11: जेएनजी आन्दोलन गर्ने हाम्रो उद्देश्य नै समाज परिवर्तन गर्नु थियो, शक्ति पृथकीकरण गर्नु थियो, र त्यसपछि बनेको सरकारसँग चाहिँ धेरै आशाहरू छन् सबै जनताहरूसँग, सबै जनताहरूले मेरो उमेर समूहकोदेखि लिएर बुढा बुढाहरूले सबैले धेरै आश गर्नुभएको छ, निराशामा बदलिनु दिन हुन्न होला, यो सरकार बनेको भर्खरै 6 महिना भयो होइन, र 6 महिना पुरा हुँदै गर्दाखेरि एक्सपेक्टेसनहरू धेरै मिट नभएका कुराहरू पनि छन्, तर सुरुवात हो, आत्तिनु हुँदैन, बिस्तारै उहाँहरूले पनि सिक्नुहुनेछ, हामी जस्तै नयाँ हुनुहुन्छ उहाँहरू पनि, सिक्नुहुनेछ, धेरै आशा लिएका छौँ हामी सबैले।
0: म एकछिनपछि अलि बेरमा तपाईँलाई यो सरकारको मूल्याङ्कन चाहिँ कस्तो गर्नुभएको छ भनेर आउँला। अहिले युवाहरू पछिल्लो चोटि चाहिँ तपाईँको पार्टीमा जस्तै नेपाली काँग्रेसमा पनि तपाईँ जस्ता युवाहरू, तपाईँ 18 वर्षको हुनुभयो, 22, 23, 24, 25 वर्षका युवाहरू अहिले महाधिवेशन प्रतिनिधि बनेर नै आउनु भएको छ, नेतृत्वको लागि प्रतिस्पर्धामा नि हुनुहुन्छ होइन। अनि अरूमा पार्टीमा पनि जस्तै अहिलेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीमा नि युवाहरू तपाईँले भनिहाल्नुभयो, सरकारको सत्तामा युवाहरू प्रचस्व देखिन्छ, तर धेरै कई युवाहरू चाहिँ यो राजनीतिमा लागेर काम छैन भन्ने पनि छन् कि, तपाईँलाई के लाग्छ युवाहरू राजनीतिमा किन आउन चाहँदैनन् धेरै युवाहरू चाहिँ के?
11: त्यो त्यही हो आस नै हाम्रो त्यो
0: निराशा
11: बढी छ। अनि जुन पहिलाको सरकारले देखाउनु भयो कदम होइन, पुस्तान्तरण नगरिदिने, रूपान्तरण नगर्ने, सकेसम्म आफै खाउँ आफै लाऊ हुन्छ नि, नमरुन्जेलसम्म आफै सत्तामा बसिरहौँ भन्ने जुन एउटा प्रवृत्ति देखाइदिनु भयो, त्यो भएपछि चाहिँ हामीलाई हाम्रो पुस्ताको मान्छेहरूलाई निराशा बढेको हो। त्यही भएर सायद आउन
0: एउटा त्यहाँ अवसर पाइँदैन भन्ने हिसाबले पनि होइन, राजनीति भनेर चाहिँ बुढापाकाले मात्रै गर्ने हो भन्ने अहिलेसम्म तपाईँको पार्टीमा पनि देखियो, अरू पार्टीमा पनि देखिरहेको छ होइन, त्यो कारणले गर्दाखेरि राजनीतिमा आउन नचाहेको होला भन्ने तपाईँले भन्नुभयो। राजनीतिमा आउन चाहने युवा तपाईँहरू जस्तै युवालाई चाहिँ सबैभन्दा ठूलो अवरोध के छ जस्तो लाग्छ? तपाईँले आफूले पनि भोगेको होला, अवरोध चाहिँ के छ राजनीतिमा म केही गर्छु देशको लागि भनेर राजनीतिमा आउन चाहने युवालाई चाहिँ केले बाधा पुर्याइरहेको जस्तो लाग्छ?
11: मेन त हाम्रो समाजले होइन, समाजले युवाहरूलाई मतलब सुरुमा त त्यही हो, आफ्नो आफूभन्दा अलिकति ठुला नेताहरूले चाहिँ हामी जस्तो मान्छेहरूलाई चाहिँ अगाडि बढ्न दिँदैनन् कि, यो अगाडि बढायो भने चाहिँ यसलाई अगाडि बढायो भने चाहिँ यो मभन्दा पावरफुल हुन्छ र भोलि यसले नै मलाई हेप्ने दिन आउँछ भनेर उनीहरूले फर्स्ट त अगाडि बढाउन चाहँदैनन् होइन। र अब पार्टीमा लाग्न चाहँदैनन् धेरै युवाहरू चाहिँ, अनि मेन भनेको त्यो मतलबै लाग्दैन कि धेरै युवाहरूलाई चाहिँ,
0: एउटा युवा आफैलाई त्यो मतलब लाग्दैन, अर्को म लाग्छु भन्दाखेरि पनि
11: अवसर पाइँदैन समाज हो। अनि झन् महिला भयो भने त राजनीति गर्नु परेपछि कहिले काहीँ बिहानै घरबाट, यसरी म बिहानै आएको छु होइन, घर पुग्दा 12-1 बज्छ, तर छिमेकीहरूले चाहिँ बिहानै जान्छ बेलुका आउँछ
0: राति अबेर आउँछ, त्यो अहिले पनि धेरैले भोगिरहेका छन्, तपाईँको अगाडिका पुस्ताले नि भोगिरहनु भएको
11: हो, मैले पनि भोगिरहेको कुरा हो यो चाहिँ, यस्तो यस्ता कुराहरू
0: चाहिँ महिलालाई चाहिँ गाह्रो छ होइन, युवामा पनि युवतीलाई चाहिँ
11: युवतीलाई
0: के तपाईँले भोगेको चाहिँ अनुभव भन्नुहोस् त, म राजनीति गर्छु भन्दाखेरि तपाईँले अघि भने जस्तै
11: म चाहिँ एक्लो छोरी भएर हुर्किँदै गर्दाखेरि हुर्किने क्रममा चाहिँ छोरीहरू चाहिँ चुलो चौकामा मात्रै सीमित हुन्छन् भन्ने कुराहरू सुन्दै आइयो होइन, र छोरीलाई किन धेरै पढाउनु पर्यो, छोरीलाई यस्तो बोल्न बाटो बनायो भने त भोलि पर्सि हेरै हेरै भनेर पुऱ्याए कि त्यस्तो त्यो बाबालाई त्यस्तो भनिदिने, सो यस्तो यस्तो कुराहरू। अनि ए पढ्न जा, पढेर आएछ खुरु खुरु, धेरै हिँड्नु पर्दैन, केटाहरूसँग धेरै हिँड्नु पर्दैन, राजनीति गरेर त केटा नै सबैजनासँग मिल्नु पर्यो नि त होइन, सो यस्तो कुराहरू चाहिँ धेरै भोग्दै आयो, अहिले पनि भोगिँदैछ
0: हुनुहुन्छ त्यसलाई तपाईँले तिर्दै अगाडि बढिरहनु
11: हजुर। अनि अरू पनि अर्को मेन भनेको चाहिँ राजनीतिमा लाग्ने सबै भन्दिनँ, प्राय जस्तो मानिसहरू चाहिँ फाइदा लुट्न खोज्छ कि केटी मान्छे भएपछि, र केटी मान्छेलाई आरोप लगाउन पनि धेरै सजिलो छ, त्यस्तै कुराहरू पनि छन्
0: एकदम, त्यो समस्या छ होइन, तपाईँ त्योसँग जुधेर तपाईँलाई त्यसो पनि घर परिवारको साथ छ, ल छोरी तिमी अगाडि बढ हामी छौ,
11: एकदमै मेरो परिवार चाहिँ यति सपोर्टिभ हुनुहुन्छ, म अहिले चुनाव उठेको छु होइन, मेरो घरतिर भन्दा मामा घरतिरको दुइटै मामाहरू आफ्नो जब छोडेर आफ्नो पसल छोडेर आउनु भएको छ क्या, यति दिन भइसक्यो मेरो लागि भनेर खटिनु भएको छ,
0: एकदम हाम्रो शुभकामना छ। तपाईँ सानै उमेरमा म देशको लागि होइन राजनीतिमा प्रवेश गरेर केही गर्छु केही परिवर्तन गर्छु भनेर अगाडि बढ्नु भएको छ, र काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै नेतृत्वमा पुग्ने तपाईँको जुन त्यो चाहना छ त्यो पूरा होस् भन्ने हाम्रो शुभकामना छ। अभिप्सा पौडेलजी तपाईँ 18 वर्षकी हुनुहुन्छ, राजनीतिमा सक्रिय हुनुहुन्छ, विदेश जाने सपना देखिरहेका युवालाई देशमै बसेर राजनीति र समाज परिवर्तनमा लाग्न कसरी प्रेरित गर्न सकिन्छ? किनकि अहिलेका धेरै युवाहरू तपाईँको उमेरका युवाहरू चाहिँ 12 पास गरेपछि भनौँ न धेरै जसो चाहिँ विदेश जाने होइन, पढ्नेहरू पनि विदेश जाने, नपढ्नेहरू पनि काम गर्नुको लागि विदेश जाने भन्ने छ नि, उहाँहरूलाई रोकेर यो राजनीति र समाज परिवर्तनको लागि अगाडि बढाउन प्रेरित कसरी गर्न सक्छ?
11: अहिले हाम्रो युवाहरूको मेन प्रब्लम नै बेरोजगारी र उच्च शिक्षा हासिल गर्नको लागि बाहिर जानुपर्ने एउटा रहेको छ, म इन्टरनेसनल माइग्रेसन मात्रै पनि होइन कि, इन्टरनल माइग्रेसनमा हेटुडाको मान्छे काठमाडौँ आएर पढिरहेको छु किनभने हेटुडा मैले पढेको सब्जेक्ट थिएन होइन, सो त्यो कुराहरूलाई चाहिँ रोक्नुपर्ने एकदमै आवश्यक देखिन्छ। र बेरोजगारीको चरम समस्यालाई चाहिँ अब मैले मेरो उम्मेदवारीको कारण पनि यही नै हो, म युवाहरूको प्रतिनिधित्व गर्न चाहन्छु, हरेक पार्टीमा बदलाव होस्, हरेक पार्टीको एजेन्डा र भिजन चाहिँ युवामुखी होस् भनेर मेरो आफ्नो उम्मेदवारी रहेको छ। युवाहरूलाई शिक्षा मात्रै होइन, भोकेसनल ट्रेनिङ, इन्टरप्रेनरसिप ट्रेनिङहरू दिनुपर्छ अनि गाउँ गाउँमा गएर ट्रेनिङ दिनुपर्छ। काठमाडौँमा मात्रै होइन, काठमाडौँ सेन्ट्रल पोलिटिक्स गर्नु हुँदैन जस्तो लाग्छ मलाई। र शिक्षा पनि काठमाडौँमा मात्रै भएर हुँदैन, कर्णाली जिल्ला कर्णाली प्रदेशको एउटा विकट जिल्लामा त्यहीँ पुगोस् कि उच्च शिक्षा, ब्याचलरको शिक्षा हरेक सब्जेक्ट त्यहीँ पुगोस्। त्यस्तो भयो भने चाहिँ युवाहरूलाई रोक्न सकिन्छ, होइन भने त कमाउन जानु पनि बाध्यता नै छ।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण, आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
12: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
14: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
13: विशेषताहरू:
14: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
13: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध,
14: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
14: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: कृषि मन्त्र नार्क सँग।
18: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण, आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँग कुरा गरिरहेका छौं। अब युवा पुस्ताले राजनीतिबाट वास्तवमै के चाहेको छ? तपाईँहरू जस्ता पुस्ताले
3: मैले भनेकै कुराहरू नै चाहेको छ। बेरोजगारीको समस्या सल्भ होस्, सामाजिक न्याय, पारदर्शिता अनि उच्च शिक्षा आफ्नै ठाउँमा होस् र सबै कुराको इजी एक्सेस होस् भन्ने कुराहरू चाहिँ हाम्रो आशा रहेको छ अबको राजनीतिबाट चाहिँ।
2: रोजगारी, शिक्षा, उद्यम र अवसर मध्ये अहिले युवाको सबैभन्दा ठूलो प्राथमिकता के हो?
3: उद्यम नै हो नि।
2: उद्यम हो
3: किनभने एउटा मिडल क्लास होच्यारो भन्न खोजेको होइन, तर त्यो फ्यामिलीलाई चाहिँ जुनसुकै सरकार आए पनि बिहान काममा नगई हुँदैन, बेलुका काम गरेर नफर्की खान पुग्दैन भन्ने खालको त्यो लोअर मिडल क्लासको जुन प्रब्लम छ, त्यही भएर चाहिँ उद्यमशीलता नै सायद मेन फोकस हो अहिलेको मान्छे, अहिलेको युवाको मात्रै होइन कि हरेक वर्गको।
2: हजुर, अभिप्सा पौडेलजी, युवाको समस्या बुझ्नको लागि राजनीतिक दलमा युवाको प्रतिनिधित्व नै बढाउनु पर्छ भन्ने लाग्छ अथवा नबढाउँदाखेरि पनि अरूले पनि तपाईँको युवाको मर्का समस्या बुझ्छन्?
3: होइन, मेरो पुस्ताको कुरा मैले जति राम्रोसँग त हजुरले पनि बुझ्नुहुन्न नि त, र हजुरको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ र मेरो हजुरबाको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ, हजुरबाकै पुस्ताको मान्छे चाहिन्छ। त्यही भएर चाहिँ युवाको मात्रै सहभागिता होइन कि हरेक उमेर समूहको सहभागिता भयो भने, तिनटै उमेर समूहको सहभागिता भयो भने यो पुस्तान्तरणको मूल अर्थ सार हुन्छ र एउटा पुलको रूपमा हामीले काम गर्नुपर्छ। सबै वर्गको सहभागिता भयो भने बल्ल उनीहरूको समस्या, उनीहरूको कुरा चाहिँ समाजले सुन्छ या राजनीतिमा सुनिन्छ जस्तो लाग्छ मलाई।
2: भनेपछि पार्टीमा पनि सबै उमेर समूहका प्रतिनिधिको उत्तिकै समानताको खाँचो छ?
3: हजुर, एकदम।
2: तर अहिले धेरै जसो नै पछिल्लो समय भनौँ न, तपाईँहरू जस्ता उमेर समूहले चाहिँ होइन अब हामी नै हो, नयाँ पुस्ता भयो भने पुरानो पुस्ता चाहिँदैन, पार्टीमा पनि चाहिँदैन, कहीँ पनि चाहिँदैन भन्ने छ नि त।
3: हो, हामी सबैजना परिपक्व छैनौ, कोही अपरिपक्व पनि छैन, म आफै पनि पर्फेक्ट छुइनँ, म पनि हामी यो ह्युमन बिइङ हो होइन, र ह्युमन बिइङ भनेको एभ्री डे लर्न अनलर्न एक्सपिरियन्स गर्दै जाने कुरा हो, र पुस्तान्तरणको मतलब पुराना पुस्ताहरूलाई डोकोमा लगाएर फालिदिनु होइन, एक्ज्याक्टली। त्यही भएर चाहिँ सबै पुस्तालाई समावेश गरेर मभन्दा माथिल्लो पुस्ताकोले मलाई सिकाउनुपर्छ होइन, र मैले अहिले जानेको कुरा मभन्दा माथिल्लो पुस्तालाई मैले सिकाउनुपर्छ होइन, जस्तै मैले मेरो बाबालाई फेसबुक चलाउन सिकाएको हो कि,
2: फेसबुक चलाउनु धेरै जस्तो तपाईँको उमेरका अथवा तपाईँभन्दा साना उमेरका भाइ बहिनीहरूले चाहिँ बा आमा हजुरबा हजुरआमाहरूलाई चाहिँ यो मोबाइल होइन सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउनु,
3: र मेरो बाबाले मलाई खाना पकाउन सिकाउनु, मेरो मम्मीले मलाई खाना पकाउन सिकाउनु भने चाहिँ दुवैजना चाहिन्छ, समावेशी हुनुपर्छ, दुवैजनाको संलग्नताले मात्रै समाज बन्छ, घर बन्छ जस्तो लाग्छ।
2: धेरै राम्रो कुरा गरिरहनु भएको छ अभिप्सा पौडेलजी। तपाईँको घर मकवानपुर हेटौँडा, तपाईँ 18 वर्षको हुनुभयो, 18 पूरा गरेर 19 वर्षकीमा आउनु भएको छ, तपाईँ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भनेर 15 महाधिवेशनमा आउनु भएको र अब नयाँ नेतृत्वको लागि तपाईँ प्रतिस्पर्धामा हुनुहुन्छ, हाम्रो शुभकामना छ, तपाईँको जे चाहना छ त्यो नेतृत्वमा पुगेर, नेतृत्वमा पुग्न सफल हुनुहुन्छ र नेतृत्वमा पुगेर तपाईँले जे जे सोच्नु भएको छ त्यो पूरा हुन्छ भन्ने हाम्रो कामना छ। युवालाई पार्टीको कार्यक्रममा भीड़ जम्मा गर्न मात्र प्रयोग गर्ने तर निर्णय प्रक्रियामा सहभागी नगराउने त्यो प्रवृत्ति चाहिँ तपाईँले कतिको भोग्नु भएको छ, देख्नु भएको छ?
3: यस हामीले भोग्दै देख्दै आएको कुरा हो। यति गगन थापा नहुनु भएको भए र जेएनजी आन्दोलनपछि उहाँले आफ्नै पार्टीमा विद्रोह गरेर हामी युवा 35 मुनिका युवाहरूलाई अवसर नदिनु भएको भए सायद हामी पनि अहिले त्यही नै हुन्थ्यौँ होला, कार्यक्रममा जाने, भीड संख्या बढाइदिने, देखाइदिने, कार्यक्रमको सुन्न पनि मन लाउँदैन थियो होइन, सो फेसबुक चलाएर बस्यो, त्यहीँ पनि फोन हेरेर बस्यो, आफ्नो साथीहरूलाई देख्यो, चिया खान गयो, त्यसरी बस्थ्यौँ। र हामी नेतृत्वमा आउनु चाहिँ म आफै पनि 18 वर्षको भएँ र नेतृत्वमा आउनु चाहिँ मलाई अझै पनि 20 वर्ष लाग्थ्यो होला, कपाल सपाल फुलेर, कपाल झरिसकेर होइन, बच्चा बच्ची भइसकेको अवस्थामा बल्ल मैले नेतृत्वमा आउँथे होला। सो हो, त्यो थियो नै, त्यो प्रवृत्ति थियो नै हो मेरो, अहिले त अब हो, अब त्यो प्रवृत्ति नहोस्
2: भन्नका लागि एकदम राजनीतिक दलहरूलाई, दलहरूले युवालाई मतदाता र कार्यकर्ताका रूपमा मात्र हेरेका छन् कि नेतृत्वका रूपमा पनि स्वीकार गरेका छन्? अहिले
3: पछिल्लो समयमा मेरो राजनीतिक मेरो जुन राजनीतिक दलमा आबद्ध छु त्यो राजनीतिक दलले चाहिँ मतदाताको रूपमा मात्रै होइन कार्यकर्ताको रूपमा मात्रै होइन कि निर्णायक भूमिकामा युवा पुग्नुपर्छ है युवा भविष्यका कर्णधार मात्रै होइनन् वर्तमानका साझेदार पनि हुन् है भनेर चाहिँ हामीहरू जस्ता युवाहरूलाई स्थान दिनुभएको छ अब चाहिँ पहिलाको प्रवृत्ति रहेन नयाँ युवा स्थानान्तरण रूपान्तरण सहितको मेरो राजनीतिक दल अब जनतामा प्रस्तुत हुँदैछ
2: सामाजिक सञ्जालमा राजनीतिक रूपमा सक्रिय युवा र पार्टीको परम्परागत संगठन बीच दूरी चाहिँ बढेको देखिन्छ किन होला एउटा सामाजिक सञ्जालमा चाहिँ सक्रिय तपाईँहरू जस्ता युवा र यो संगठनमा रहेका चाहिँ पाका नेताहरू बीच चाहिँ दूरी बढेको जस्तो लाग्छ तपाईँलाई
3: अब अघि मैले भने नि कसैलाई पनि लाग्दैन कि यो मभन्दा अगाडि बढोस् भनेर होइन र हामी हाम्रो पुस्ता सामाजिक सञ्जालमा धेरै नै एक्टिभ भइरहेको छ धेरै दिनभरि बिहान कलेज गयो बेलुका दिउँसो आयो आमा बाबाले बनाएको खाना खायो र फोन हेऱ्यो रिल्स स्क्रोल गर्यो बस्यो उनीहरूलाई चासो नै छैन कि त्यो भएको हुनाले चाहिँ र पुरानो नेतृत्वहरूलाई यी बच्चाहरू हुन् यिनीहरूलाई किन दिनुभयो र भन्ने खालको त्यो सोच आएको हुनाले दूरी त अफकोर्स बढेकै छ तर यसलाई अब हामीले घटाउनुपर्छ सहकार्य गरेर जानुपर्छ भन्ने सोच हो
2: अभिप्सा पौडेलज्यू काङ्ग्रेसमा चाहिँ युवाको लागि तपाईँले के आकर्षण देख्नु भएको छ तपाईँको पार्टीमा
3: काङ्ग्रेस भनेको एउटा निरन्तर बगिरहने भेल खोला हो होइन यो आधी हुरी भेल केहीले पनि रोक्न नसक्ने कुरा हो बिपीको सिद्धान्त जुन छ लोकतन्त्र समाजवाद यसमा चाहिँ हामी अहिले चलिरहेका छौँ होइन नेपाली काङ्ग्रेस अगाडि बढिरहेको छ 2003 सालदेखि नै हेर्नुहुन्छ भने आजसम्म आउँदाखेरि देशमा भएका हरेक सकारात्मक परिवर्तनका लागि चाहिँ अग्रणी भूमिका खेल्ने नेपाली काङ्ग्रेस हो र अहिले यो प्रेस स्वतन्त्रता वाक अभिव्यक्तितिर मिल्ने यो जुन आएको छ प्रवृत्ति यो पनि नेपाली काङ्ग्रेसले लोकतन्त्रको लागि फाइट गरेको भएर प्रजातन्त्रको लागि फाइट गरेको भएर आएको र हिजोका दिनहरूमा धेरै गल्तीहरू पनि भए होलान् कुनै पनि पार्टी आफैमा गलत हुँदैन कुनै पनि पार्टीको सिद्धान्त आफैमा गलत हुँदैन त्यसलाई हाँक्ने अधिकांश व्यक्तिहरू नराम्रो भएका हुनाले गलत भएका हुनाले पार्टी गलत देखिएको पार्टी कुनै पनि गलत छैन पार्टीमा आकर्षण गर्ने कुनै एउटा स्पेसिफिक कुरा हुँदैन नि हामीले दिएको योगदान समाजको लागि नै एउटा मुख्य आकर्षण हो जस्तो लाग्छ मलाई
2: अब अभिप्सा पौडेलज्यू काङ्ग्रेसले युवाको विश्वास जित्न चाहिँ के परिवर्तन गर्नुपर्ने खाँचो देख्नु भएको छ तपाईँले
3: जेएनजी आन्दोलनको मेन मुद्दा भने कि पुस्तान्तरण हुनु पर्यो शक्ति पृथकीकरण हुनु पर्यो र नेपोवेबी ट्रेनहरू हट्नु पर्यो जस्ता कुराहरू थिए काङ्ग्रेसले चाहिँ अब युवाहरूलाई अवसर दिने युवाहरूलाई मात्रै होइन अहिले जसरी लिएर आएको छ पेसागत विज्ञहरूलाई प्रजातन्त्र सेनानीहरूलाई युवा महिला दलित सम्पूर्णलाई जसरी अवसर दिएको छ त्यसरी नै अवसर दिँदै जाने निर्णायक भूमिकामा हामीहरूलाई लिएर आउने र अब सभापतिले मात्रै होइन कि हरेक क्रियाशील सदस्य साधारण सदस्यदेखि लिएर सम्पूर्णले चाहिँ होमवर्क गर्नुपर्ने बेला आएको छ वर्कआउट गर्नुपर्ने बेला आएको छ र हामी सबैको जिम्मेवारी हो काङ्ग्रेसलाई अब जनतामुखी बनाउने शक्तिमुखी होइन जनतामुखी बनाउने घट्दै गएको यो जनविश्वासलाई फेरि लोकप्रिय पार्टी बनाउने हामी सबैको जिम्मेवारी रहेको छ
2: आजको हाम्रो पाहुना हुनुहुन्छ अभिप्सा पौडेल उहाँ 18 वर्षको हुनुभयो उहाँको घर हेटौँडा नेपाली काँग्रेसको 15 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको र उहाँ नयाँ नेतृत्वको लागि उम्मेद्वार पनि हुनुहुन्छ प्रतिस्पर्धामा हुनुहुन्छ काँग्रेसको पार्टी हाँक्ने ठाउँमा पुग्ने उहाँको दृढ इच्छा छ र महाधिवेशनमा उहाँ व्यस्त हुनु भएकोले उहाँ धेरै चाहिँ यो थकित पनि हुनुहुन्छ त्यही भएर स्वरमा अलिकति थकान पनि महसुस हुन्छ तर उहाँको कुरा चाहिँ सुनिरहँ जस्तो लाग्नेछ अभिप्सा पौडेलजी नेपाली काँग्रेसभित्र युवालाई तपाईँले पर्याप्त अवसर दिएको छ अहिले जस्तो लाग्छ ठाउँ पाउनु भएको छ अघि नै अलिकति भन्नुभयो यो पर्याप्त छ वा अझै अवसर दिनुपर्ने खाँचो देख्नु भएको छ
3: यति अवसर पाउनु पनि ठूलो कुरा हो नेपाली काँग्रेस जस्तो पार्टीमा होइन तर यतिले मात्रै पुग्दैन अझै युवाहरूलाई चाहिँ अब के अरे नेतृत्वदायी भूमिकामा भन्दा पनि युवाहरूसँग काङ्ग्रेस जोडिनुपर्छ युवामुखी कार्यक्रम गाउँ गाउँमा रहेर यहाँ युवाहरूलाई काङ्ग्रेसले छलफल गर्न बोलाउने यसरी चाहिँ युवाहरूलाई अझै अवसर दिनुपर्छ यतिले मात्रै पुग्दैन युवाहरूले चलाइरहेका देश छ होइन युवाहरू नै अहिले सर्वम भनेर चिनिरहेको अवस्थामा चाहिँ पक्कै पनि अझै पनि अवसरको खाँचो छ हामी नेतृत्वदायी भूमिकामा पुग्यौँ भने अफकोर्स यसको विरुद्ध यसको लागि आवाज उठाउनेछौँ
2: काँग्रेसमा पुस्तान्तरण आवश्यक छ कि पुरानो पुस्ताको अनुभवलाई पनि निरन्तरता दिनुपर्ने बढी खाँचो देख्नु भएको छ तपाईँले
3: पुस्तान्तरण आवश्यक छ मैले अहिले पनि भनिहालेँ पुस्तान्तरण भन्दैमा पुरानो पुस्तालाई फाल्ने काम होइन उहाँहरू हाम्रो संरक्षकको रूपमा बस्नुपर्छ र उहाँहरूले हामीलाई सल्लाह सुझाव गाइडेन्स गर्नुपर्छ र पछाडिबाट धाप मार्नुपर्छ हामी अगाडि बढ्न चाहन्छौँ हामीलाई सही सल्लाह सुझाव नेतृत्वको हरेक सदस्य मान्नुपर्छ भन्ने पनि छैन. सही कुरालाई अड्याप्ट गर्दै, नराम्रो कुरालाई छोड्दै, हिजोको दिनका गल्तीहरूबाट सिक्दै सुध्रिँदै अब उहाँहरूको संरक्षकमा हामी जस्ता नयाँ युवा नयाँ पुस्ताहरू अगाडि बढ्नुपर्छ.
2: तपाईँहरू जस्ता नयाँ युवाहरू नयाँ पुस्ताहरूको चाहिँ सक्रियता होइन तपाईँहरूको माग चाहना अनुसार चाहिँ अहिले पार्टीको महाधिवेशन भइरहँदा कतिपय पुराना पुस्ताका नेताहरू चाहिँ छोडिनु भएको छ कि होइन, उहाँहरूलाई पनि समेट्नुपर्छ भन्ने धेरैको सुझाव छ. कतिपयले होइन अब नआउनेलाई छोडिदिनुहोस् भन्ने सुझाव पनि छ. तपाईँलाई के लाग्छ, उहाँहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ कि नआउनेलाई छोडिदिएर अगाडि बढ्नुपर्छ?
3: म एउटा एक्जाम्पल दिन चाहन्छु. मेरो घर बिग्रियो पुरानो भयो भन्दैमा मैले घरको मान्छे मेरो आमालाई छोडेर मैले आमालाई निकालिदिन त मिल्दैन नि मेरो घरबाट. उहाँबाट केही गलत भयो कुरालाई उहाँसँगै घरमै विद्रोह गर्ने हो, घरमै फाइट गर्ने हो. हामी सबैको साझा उद्देश्य भनेको देश बनाउने नै हो, देश परिवर्तन गर्ने नै हो. उहाँहरूबाट सिक्दै अनुभवी नेतृत्वबाट सिक्दै परिपक्व नेतृत्वबाट सिक्दै हामीले अगाडि बढ्ने हो. उहाँहरूलाई छोडिदिने होइन, उहाँहरूको छत्र छायामा हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ.
2: तर हामीलाई छोड्न लाग्यो भनेर गुनासो छ नि त. अहिले तपाईँको पार्टीभित्रका पुराना नेताहरू चाहिँ हामीलाई छोड्न लाग्यो, हामी यसै अर्कै बाटो लाग्छौँ पनि भन्नु भएको छ.
3: होइन, उहाँलाई हामीले बोलाएको पनि हो, विशेष महाधिवेशनमा पनि इन्भिटेसन गएकै हो र यो महाधिवेशनमा पनि गएकै हो. उहाँहरू जसरी उता विदेशबाट फर्किएपछि सिधै सुनदेवी नगएर सानेपा गएर मेरो कुर्सी खोइ यहाँ मलाई पनि त अधिकार हुनु पर्यो नि भनेर यसरी माग्नु पर्थ्यो उहाँले. उहाँको पनि गल्ती छ, हामीले उहाँलाई छोड्न चाहेका छैनौँ. अहिले पनि भन्छु म, काङ्ग्रेस एउटै हो. हामी बिपीले रोप्नु भएको एउटा बिरुवालाई उहाँहरूले हुर्काउनु भयो, रुख बनाउनु भयो, मलजल गर्नुभयो, पानी हाल्नुभयो र उहाँहरू पनि एउटा पात भन्नुभयो. पातहरू भनेको झर्ने नयाँ पलाउने क्रम जारी नै हुन्छ, यो प्राकृतिक नियम हो, यसलाई सहर्ष स्वीकार्नुपर्छ र सधैँ म मात्रै नेतृत्वमा बस्छु भन्ने कुरा पनि हुँदैनन्, नयाँ पुस्तालाई अवसर दिनुपर्छ. त्यही भएर हामीले उहाँलाई छोडेका छैनौँ, सहकार्य गरौँ. काङ्ग्रेस मिल्नुको अर्को उपाय छैन, अर्को उपाय मतलब काङ्ग्रेस मिल्नुको अर्को अब विकल्प छैन. काङ्ग्रेस मिलेर जानुपर्छ. हामी कसैले कसैलाई छोड्नु हुँदैन, एकअर्काले हातेमालो गरेर जानुपर्छ भन्ने मेरो
2: अझै मिल्ने सम्भावना देख्नुहुन्छ तपाईँ?
3: नमिलेर हुन्छ त अब आउने चुनावमा काङ्ग्रेस यसरी फुटेर गएर हुन्छ दुईटा उम्मेद्वार बोलाउने काङ्ग्रेसको? यो गत निर्वाचनमा भन्दा वर्स हालत हुन्छ नेपाली काङ्ग्रेसको यदि मिलेर गएन भने. हामी मिल्नुको विकल्प नै छैन,
2: त्यसको लागि पहल हुन्छ. अहिले महाधिवेशन गरिरहेको काङ्ग्रेसले पनि पहल गर्छ भन्ने
3: होइन, स्योर स्योर हामीले त पहल गर्ने नै छ. मैले अहिले पनि आवाज उठाइरहेको छु र भोलि भन्ने नेतृत्वमा जाँदै गर्दाखेरि या नजाँदा पनि म यसकै लागि आवाज उठाउनेछु.
2: हजुर, अभिप्सा पौडेल उहाँ चाहिँ नेपाली काँग्रेसको नयाँ पालुवा नयाँ बिरुवा भन्नुपर्छ. 18 वर्षकी हुनुहुन्छ, नेतृत्वको लागि उहाँ प्रतिस्पर्धामा हुनुहुन्छ. काँग्रेसलाई नयाँ पुस्तासँग जोड्न सामाजिक सञ्जाल र डिजिटल माध्यमको भूमिका कस्तो हुनुपर्छ?
3: अफकोर्स डिजिटल युग नै छ यो, होइन सामाजिक सञ्जालकै युग छ. अहिले पनि मैले यो इन्टरभ्यू दिने बित्तिकै सुरुमा त म फेसबुकै खोल्छु होला होइन. सो सामाजिक सञ्जालकै युग भइरहेको हुँदाखेरि चाहिँ डिजिटल्ली अब हामी एकदमै स्ट्रङ हुनुपर्छ, डिफेन्सिभ सेनादेखि लिएर, किनभने अहिले हामी देखिरहेका छौँ सामाजिक सञ्जालमा एकदमै नकारात्मकताहरू फैलिरहेका छन् नि त. त्यही भएर डिफेन्सिभ सेनादेखि लिएर स्ट्रङ वेबसाइटदेखि लिएर काङ्ग्रेस नेपाली काङ्ग्रेसले अब पुरानो शैलीमा होइन, जुन नयाँ नयाँ ट्रेन्ड आउँछ त्यसमै काङ्ग्रेसको कुरालाई पनि छिराएर जानुपर्छ. एकदमै सामाजिक सञ्जाल र डिजिटल युगको माध्यम के अरे यो युग भएको हुनाले मेन भूमिका नै सामाजिक सञ्जालको रहन्छ जस्तो लाग्छ मलाई.
2: राजनीतिमा युवा आएपछि राजनीति बदलिन्छ कि राजनीतिले युवालाई पनि पुरानै शैलीमा बदलिन्छ?
3: पक्कै पनि हामी युवाले राजनीति बदल्नुपर्छ भनेर आएका छौँ. देशको संरचनालाई सेपरेसन अफ पावर संविधानमा मात्रै होइन कि होइन, अब लाइफ इक्जाम्पलमा हुनुपर्छ भनेर हामी देश बदल्न आएका हौ. हामी आफै बदलिँदैनौँ, हामी हाम्रो जुन अहिले लक्ष्य छ त्यसमा विचलित हुँदैनौँ.
2: युवाले राजनीतिमा प्रवेश गर्दा उमेर भन्दा विचार क्षमता र इमान्दारीलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
3: हो, म आफै पनि 18 वर्षको भएर म 18 वर्षको छु, म सानो छु भनेर मात्रै मलाई भोट दिने होइन. मेरो योग्यता पनि हेर्नुहोस्, मेरो भिजन हेर्नुहोस्, मेरो एजेन्डा हेर्नुहोस्, मैले कतिको ज्ञान पाएको छु र कहिले काहीँ बोल्दा बोल्दै कोही मान्छे चिप्लिन्छ र त्यो 15 सेकेन्डको भिडियोले कसैलाई पनि जज नगर्नु होला. त्यसको पछाडिको रहस्य बुझ्नुहोस्, यो मान्छे कसरी आएको छ, यो मान्छेको हिस्ट्री के छ, यो मान्छेले कति अध्ययन गरेको छ, यो मान्छेले समाजमा कति योगदान दिएको छ, सबै कुरा हेरेर होइन अध्ययन गरेरै आउनुपर्छ, उमेरले मात्रै हुँदैन, परिपक्वता पनि अलिकति हुनुपर्छ जस्तो लाग्छ।
2: एकदम राम्रो कुरा गरिरहनु भएको छ अभिप्सा पौडेलजी। तपाईँको विचारमा राजनीतिक नेतृत्वमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ, प्रतिनिधित्व चाहिँ हरेक राजनीतिक दल?
3: एकदम एकदम पर्छ नि। मैले अहिले पनि भने मेरो पुस्ताको कुरा मैले मात्रै बुझ्छु होइन, त्यही भएर चाहिँ युवालाई चाहिँ अब हरेक राजनैतिक पार्टीले, मेरो मात्रै होइन हरेक राजनीतिक दलले अवसर दिनुपर्छ, अवसर मात्रै होइन नेतृत्वलाई भूमिका पुर्याउनुपर्छ। अहिले हामी 21st सेन्चुरीमा आएर पनि होइन हाम्रो यसको मान्छे त प्रधानमन्त्री गृहमन्त्री भइसक्नुभन्दा अरू त्यसमा नि भइसक्नु भयो नि त। सो अहिले पनि आएर हामीले युवालाई अवसर दिनुपर्छ भन्ने चाहिँ हाम्रो विडम्बना हो नेपालको। त्यसैले चाहिँ अब उहाँहरूले पनि सोच्ने बेला आएको छ, अहिले नगरे कहिले गर्ने, युवाले नगरे कसले गर्ने भनेर।
2: युवाले राजनीतिमा परिवर्तन ल्याउनु भन्दा पहिले पार्टीभित्र परिवर्तन गर्नुपर्छ कि देशको शासन प्रणालीमै परिवर्तन गर्नुपर्छ?
3: नेपालको संविधान त उत्कृष्ट संविधान, विश्वकै उत्कृष्ट संविधान मध्ये एक पर्छ नि त होइन। र मैले पनि प्लस टूमा ल पढेको हुनाले चाहिँ मलाई नेपालको संविधान एकदमै मनपर्छ, एकदमै एकदमै एकदमै ठिक लाग्छ। र संविधान मिसेर केही पनि हुनु हुँदैन जस्तो लाग्छ मलाई। सुरुमा चाहिँ कुनै एउटा पार्टीमा आइसक्दाखेरि पार्टी भनेको हाम्रो घर हो, हरेक यसमा संलग्न मान्छे मेरो आमा हुन्, मेरो आन्टी हुन्, मेरो दिदी हुन्, मेरो बाबा हुन्, अङ्कल हुन्, मामा हुन् जस्तो मलाई लाग्छ। त्यही भएर सुरुमा आफ्नो घरमा चेन्ज ल्याउनुपर्छ, त्यसपछि मात्रै समाजमा चेन्ज हुन सकिन्छ। यदि घरमै कलह छ, विद्रोह छ भने समाजले हेर्ने दृष्टिकोण पनि फरक हुनसक्छ। त्यही भएर चाहिँ पार्टीमा चेन्ज ल्याउनुपर्छ सुरुमा, त्यसपछि बल्ल देशमा चेन्ज ल्याउने हो।
2: अभिषा पौडेलजी, तपाईँको पुस्ताले राजनीतिमा ल्याउन सके सबैभन्दा ठूलो नयाँपन के हो? तपाईँहरू जस्ता युवा पुस्ता राजनीतिमा आउँदाखेरि त्यो राजनीतिमा ल्याउन सक्ने नयाँपन चाहिँ के हो जस्तो लाग्छ?
3: मेन भनेको हामी विदेश जान नपरोस्, नेपालमा बसिरहेको छु भन्दाखेरि म नेपालमा रिक्स लिएर बसिरहेको छु होइन कि, मलाई नै मेरो देशले अवसर दियो त्यही भएर म बसिरहेको छु, म एकदमै खुसी छु मेरो देशमा बस्न पाउँदाखेरि भन्ने एउटा दिन आओस्। र मेन भनेको म अहिले साइकोलोजी पनि पढिरहेको छु ब्याचलर, सो मेन्टल हेल्थ म्याटर्स। म जस्ता कयौं युवाहरू चाहिँ दिनदिनै डिप्रेसनको शिकार हुनुहुन्छ, 90% युवाहरू एन्जाइटी छ होइन। सो मेन भनेको मेन्टल हेल्थ म्याटर्स है भनेर चाहिँ एउटा मेन्टल हेल्थमा चाहिँ ठूलो परिवर्तन ल्याउनु पर्ने देखिएको छ।
2: हजुर, भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्यासँग जुझ्न युवाले कस्तो भूमिका खेल्न सक्छ नेतृत्वमा पुगेपछि?
3: भ्रष्टाचार भनेको त्यो पदमा पुगेपछि गरिने कुरा हो नि त, जन्मिँदै आउने सिक्ने कुरा होइन। राजनीतिक अस्थिरता देशमा जब कलह हुन्छ, जब आन्तरिक पार्टीमा कलह हुन्छ, त्यसपछि आउने कुरा हो नि त। सो भ्रष्टाचार रोक्नको लागि हामी जस्ता युवाहरू सचेत भएर नेतृत्व भूमिकामा पुगेपछि त्यो बाटोमा नअप्नाउने। म अहिले भन्नुहुन्छ भने नेपाली काङ्ग्रेसको महाधिवेशन चलिरहँदाखेरि मलाई थाहा छैन कसले के गुट बनाइरहेको छ, उपगुट के बनाइरहेको छ, म कसैको लिस्टमा परेको छु छैन पनि मलाई थाहा छैन, मलाई लिस्ट पनि आइपुगेको छैन। सो यो भनेको एउटा सकारात्मक परिवर्तन होइन त। अनि राजनीतिक अस्थिरता आउने भने अहिले पनि भनिहालेँ, अब पार्टी मिलेर जानुपर्छ। अहिले पनि नेपाली काङ्ग्रेस जसरी यसरी बिथोलिएको छ, नेपाली काङ्ग्रेस मिल्नुको कुनै पनि एउटा विकल्प छैन, हरेक पार्टी आफआफमा मिल्नुपर्छ। र सकेसम्म दुई तिहाई बहुमत ल्याउन सबै पार्टीले कोसिस गरिरहेको हुन्छ, र दुई तिहाईको बहुमत आएपछि म नै राजा हुँ, मैले नै अब देश हाँक्ने हो, मैले यो सर्वसम्म हुन्छ नि सर्वस्व नै मै हो भन्ने खालको घमण्ड, अहंकार, दम्ब जुन आउँछ त्यो आउनु भएन। हाम्रो विपक्षी दल पनि छन् है, विद्रोह गर्न सक्छन् है, हामीले गलत गर्नु हुँदैन है भन्ने खालको एउटा सचेतना छ भने, जुन एउटा चेतना आयो भने राजनीतिक दलहरूमा अफकोर्स पक्की पनि यो राजनीतिक अस्थिरता पनि स्थिरतामा बल्दिन सक्छ।
2: युवाहरू राजनीतिमा आएर पद खोज्ने कि नीति र परिवर्तन खोज्ने, तपाईँ कुन बाटो रोज्न चाहनुहुन्छ?
3: पद पाउनु मात्रै ठुलो कुरा होइन, मैले भने नि मेरो घर परिवारले कसै कहिले पनि पद पाउनु भएन, तर समाजमा योगदान नदिएको हाम्रो घरको मान्छेहरू कोही पनि हुनुहुन्न कि योगदान नदिएका चाहिँ। र मैले पनि त आजसम्म के नै पद पाएको थिएँ, र अहिले गगन थापाले दिनुभएर नै अवसर पाएँ। योभन्दा अगाडि त म समाजमै लागिरहेको थिएँ नि त, हजुर पनि समाज नै बदल्ने हुटुटीमा हुनुहुन्छ, समाजलाई सही न्युज दिउँ भन्ने एउटा सम्प्रेषण गरौँ भन्ने यसमा हुनुहुन्छ। ड्राइभरदेखि लिएर टिचरदेखि लिएर सबैजना समाज बदल्ने उसमा छन्। समाज बदल्नलाई पद चाहिँदैन, आफ्नो एजेन्डा भिजन क्लियर हुनुपर्छ, नीति बदल्ने हो, पद चाहेर पद पाउनु भएन। तर समाजमा योगदान नदिएको हाम्रो घरको मान्छेहरू कोही पनि हुनुहुन्न कि योगदान नदिएका चाहिँ। र मैले पनि त आजसम्म के नै पद पाएको थिएँ, र अहिले गगन थापाले दिनुभएर नै अवसर पाएँ।

0: आइपुगेका छौँ, तपाईँ व्यस्त हुनुहुन्छ, तपाईँ महाधिवेशन प्रतिनिधि मात्रै होइन कि नेतृत्वमा पुग्नेको लागि उम्मेद्वार पनि हुनुहुन्छ, तपाईँको चुनावी प्रक्रिया शुरू हुनुभन्दा अगाडि तपाईँसँग हामी कुरा गरिरहेका छौँ। हाम्रो शुभकामना छ तपाईँ नेतृत्वमा पुग्नुहुन्छ र अहिले तपाईँले जे जे कुरा भनिरहनु भएको छ त्यो नेतृत्वमा पुगेर लागू गर्नुहुन्छ भन्ने हाम्रो शुभेच्छा पनि छ। अहिले हामीले अघि नै कुरा गर्यौँ, सरकारमा युवाहरूको बाहुल्यता छ र नयाँ पुस्ताले परिवर्तनको अपेक्षा गरेको छ, अहिलेसम्म सरकारको काम कारवाहीलाई तपाईँले कसरी हेर्नु भएको छ?
1: यो छ महिना भयो नेपालको सरकार बनेको, छ महिना अझ बढी नै हुन थाल्यो होला। र जेएनजी आन्दोलनपछि बनेको यो सरकार हो, जेएनजी कैयौं शहीद भए, धेरै आशाहरू छन्, धेरै कुराहरू छन् यो सरकारले गर्नुपर्ने। 35 वर्ष भनेर अरू पार्टीलाई गाली गरिराख्दाखेरि आफूले के गर्यौं भन्ने कुराहरू पनि मतलब एउटा महत्वपूर्ण पार्ट हो। अब मैले भन्दै गर्दाखेरि त यति छिट्टै सबै कुरा माग्ने भनेर पनि प्रश्न हुन सक्छ, त्यस्तो होइन। गर्नलाई छ महिना भनेको धेरै कुरा, धेरै दिन हो होइन, छ
0: महिना
1: गर्छु भन्नुभएको थियो, नेपालीहरू फर्काउँछु भन्नुभएको थियो, को रहेछन् ती नेपालीहरू र फर्केका छन् भन्ने पनि धेरै राम्रो, धन्यवाद छ उहाँलाई। मलाई थाहा नपाएको धेरै कुराहरू हुनसक्छ, म भनिरहेको छु, म सिक्दै जाने क्रममा छु, समाज बुझ्दै जाने क्रममा छु। धेरै आशा छन्, कुनै आशाहरू निराशामा बदलिएका हुन् कि जस्तो पनि लाग्छ मलाई। यो सरकारको धेरै अपरिपक्व निर्णयहरू पनि छन्, त्यो निर्णयहरूलाई यो सुरुवात हो, नआत्तिनुहोस्, बिस्तारै अब आउने दिनमा राम्रो गर्दै जानुस्, केही बिग्रिएको छैन, अझै पनि हजुरहरूसँग समय छ, हजुरहरूकै दिन छ, गर्दै जानुस्, शुभेच्छा छ।
0: रोजगारी, शिक्षा र विदेश पलायन चाहिँ आजका युवाका प्रमुख चासो हुन् होइन, सरकारले यी विषयमा युवाले महसुस गर्ने गरी के गर्नुपर्छ, तपाईँको सुझाव के छ?
1: मैले अघि पनि भने सरकारले चाहिँ अब एजुकेसन फ्री गराइदिएर मात्रै होइन कि भोकेसनल ट्रेनिङ, टिभी बनाउने ट्रेनिङ दिउँ न एकजनालाई, एकजनालाई भेटनरी डाक्टरको ट्रेनिङ दिउँ न, एकजनालाई यस्तै आरजी भिजिङ ट्रेनिङ दिउँ न, त्यो भयो भने पनि आफू एउटा सक्षम भइन्छ नि त, आफैले रोजगारी गर्न सक्ने कुरा हो नि त। यो युवामुखी कार्यक्रम ल्याउनुपर्छ, जनतामुखी कार्यक्रम ल्याउनुपर्छ, जनता नै डेमोक्रेसी हो, यो जनता नै सार्वभौम छन् भनेर हाम्रो संविधानमा पनि लेखिरहेको हुँदाखेरि चाहिँ जनताले के चाहेका छन्, जनताको अपेक्षा के छ, जनतासँग प्रत्यक्ष भेट्न जानुहोस्। मैले चुनाव जिते भनेपछि मेरो चुनावको क्षेत्रमै नजाने होइन, त्यहाँ जानुहोस्, बुझ्नुहोस् तपाईँको समाजको परिवर्तन कुन कुरामा चाहिएको छ समाजलाई, तपाईँलाई तपाईँले पढेर आउनुभएको कुरा मात्रै होइन कि समाजले के भोगिरहेको छ त्यो कुरामा जानुहोस्, त्यसरी नीति बनाउनुहोस्, सबै वर्गलाई समेट्नुहोस् र नीति बनाउनुहोस्, त्यसपछि समाज परिवर्तन हुन्छ जस्तो लाग्छ।
0: एकदम यो सरकारलाई नै सुझाव दिनुभयो अभिप्सा पौडेलजी, तपाईँ नेपाली काँग्रेसको सबैभन्दा कान्छी उमेरकी प्रतिनिधि हुनुहुन्छ महाधिवेशनको र सबैभन्दा कान्छी उमेरकी उम्मेद्वार पनि हुनुहुन्छ नयाँ नेतृत्वको लागि, तपाईँ चुनावी मैदानमा हुनुहुन्छ। हामीले अघिदेखि भन्यौं तपाईँको जे उद्देश्य छ तपाईँ नेतृत्वमा पुगेर त्यो उद्देश्य पूरा गर्न सफल हुनुहोस् भन्ने हामी सबैको शुभेच्छा छ। अब हामी अन्त्यमा आइपुगेका छौं, तपाईँले 5 वर्षपछि आफूलाई नेपाली राजनीतिमा कहाँ देख्न चाहनुहुन्छ?
1: 5 वर्षपछि म स्थानीय चुनावमा उठ्न मात्रै योग्य हुन्छ होइन, अझै पनि मेरो उमेरले, अझै पनि म प्रदेश वा संघमा लड्न योग्य हुँदिन। अबको 5 वर्षपछि म आफूलाई सामाजिक अभियन्ता, राजनीतिक अभियन्ताको रूपमा, र यदि समाजले मलाई पत्याएछ भने मैले आफ्नो एजुकेसन पूरा गरेर फाइनेन्सियली इन्डिपेन्डेन्ट भएर आफ्नो राजनीतिक खर्च आफैले उठाउन सक्ने भएर समाज परिवर्तन गरिरहेको एक महिलाको रूपमा देख्न चाहन्छु म आफूले आफूलाई।
0: तपाईँ जस्तै युवाहरू चाहिँ अहिले राजनीतिमा विस्तारै आकर्षित हुन थाल्नु भएको छ, तपाईँको पुस्ताले राजनीतिमा सफल हुन पुरानो पुस्ताबाट के सिक्नुपर्छ र पुरानो पुस्ताले चाहिँ तपाईँहरू जस्ता युवाबाट के सिक्नुपर्छ?
1: पुरानो पुस्ताले दिएको योगदान नेपाली समाजलाई हामीले बिर्सिनु हुँदैन, उहाँहरूले जस्तो अवस्थामा पनि गर्नुभएको विद्रोह, आन्दोलन, जेल जान पनि तयार हुनुभएको, र नेपाली काँग्रेसको चाहिँ कति महाधिवेशन त देश बाहिर पनि भएका हामीले देखेका छौँ नि त। सो यस्तो अवस्थामा पनि हिम्मत हार्नु हुँदैन है, जेल लान्छ भने लान्छ, मरिन्छ भने मरिन्छ, तर देशको लागि मरिरहेको छौँ नि त, देशको लागि सहिद हुन पनि डराउनु हुँदैन भन्ने कुराहरू हामीले सिक्नुपर्छ। र अबका हामीबाट सिक्नुपर्ने कुराहरू चाहिँ त्यो पनि छन्, अब समयसँगै आफू परिवर्तन हुनुपर्छ, पृथकीकरण, शक्ति पृथकीकरण हुनुपर्छ, युवालाई चान्स दिनुपर्छ, र सामाजिक सञ्जालदेखि लिएर यस्तो कुराहरूमा चाहिँ उहाँहरू पनि सक्रिय रहनुपर्छ, त्यस्ता कुराहरू हामीले उहाँहरू पनि सिक्नुपर्छ। र म भन्दिनँ युवा पुस्ता एकदमै परिपक्व छ आयो भन्दा ठुलोलाई सिकाउने, मैले मेरो बाबालाई सबै कुरा सिकाउने बेला भएको छैन नि त।
0: अहिले उदाहरण कति राम्रो दिनुभयो, तपाईँले बाबा मम्मीबाट भात पकाउन र घरका अरू काम गर्न सिक्नुभयो, तपाईँले बाबा र

0: हजुरबा हजुरआमाहरूलाई चाहिँ मोबाइल फेसबुक चलाउन सिकाउनु भयो भनेको आफूले जानेको आफूले ज्ञान चाहिँ यो पुस्तान्तरण पनि त्यो
1: हो यो पनि पुस्तान्तरण नै हो कि मैले मेरो पुस्तकमा माथिको पुस्तालाई सिकाउनु पनि एउटा पुस्तान्तरण नै हो उहाँहरूले हामीलाई छोडिदिनु मात्रै पुस्तान्तरण होइन
0: एकदम आज देश छाडेर विदेश जान खोजिरहेका आफ्नो उमेरका युवालाई तपाईँ के भन्न चाहनुहुन्छ
1: यो त विडम्बना होइन देशमा बस्दाखेरि मैले प्लस टू पछि ब्याचलर जोइन गरिसकेपछि एउटा इन्टर्नसिपको लागि मलाई बोलाइन्छ त्यो पनि फ्रीमा गर्नुपर्ने एउटा विडम्बना छ र प्लस टू पास गरिसक्दाखेरि 18-19 वर्षको त भइसकिन्छ त्यो भनेको उस्तै मिडल क्लास फ्यामिलीलाई त अब परिवार हेर्नुपर्ने जिम्मेवारी पनि आएको हुनसक्छ नि त त्यही भएर यो एउटा विडम्बना हो म उहाँहरूलाई नजानु भन्दिनँ जानुहोस् पढ्नुहोस् उता पनि कमाउनुहोस् त्यो कमाएको पैसा नेपालमा ल्याएर इन्भेस्ट गर्नुहोस् नेपालमा हामीले धेरै परिवर्तन गर्नुपर्छ हामी जस्ता युवाहरू विदेश पलायन भयो भने सधैँका लागि वहीँ बस्यौँ भने चाहिँ देश अब कसले बनाउँछ त हामीभन्दा पछि आउने त्यो देशै रित्तिन्छ अब हाम्रो पुस्ताहरू गएपछि उहाँहरूले उतै बिहे गर्नुहुन्छ उतै घर बनाउनुहुन्छ उतै बच्चा बच्ची हुन्छ उहाँको छोराछोरीसम्म सम्झेला देश नेपाल भनेर मेरो मम्मी बाबा त्यहाँबाट आउनुभएको छ भनेर उहाँको नाति नातिनाहरूले त ए मेरो हजुर हजुरआमाहरू नेपाल भनेर देशबाट आउनुभएको अरे है भने नेपाल एउटा इतिहास नै बदलिन पनि बेर लाग्दैन नि त त्यही भएर नेपालको लागि हामीले नगर्ने कसले गर्ने त
0: त्यही भएर सकेसम्म देशमै बस्नु गए पनि फर्केर
1: फर्केर हाम्रो देशले अर्को दिएको छ नि लोकसेवा जुन छ सकेसम्म लोकसेवा नै पढ्न कोसिस गरौँ लोकसेवामै भिड्ने कोसिस गरौँ आइएलएस पढ्दा जति मेहनत लाग्छ त्यति नै मेहनत लाग्ने हो लोकसेवामा पनि सो यता पनि चासो देखाम भन्न चाहन्छु
0: धेरै राम्रो कुरा गर्नुभयो अन्तिममा 18 वर्षकी अभिप्सा पौडेलले नेपालको राजनीतिमा आफ्नो पुस्ताको लागि कस्तो भविष्य बनाउन चाहनुहुन्छ तपाईँ
1: मेरो पुस्ता म हामी जुन विडम्बनामा हुर्कियौँ हाम्रो पुस्ता म भन्दा अलिकति माथिको पुस्ताले राजनीतिमा त्यति चासो नदेखाएको भएर हो म भन्दा अलिकति माथिको पुस्ताले आफ्नो नेतृत्वलाई खबरदारी नगरेको भएर हो आवाज विद्रोह गर्न नसकेको भएर हो अब आउँदै पुस्ताले चाहिँ हामी जसरी हुर्किन नपरोस् विदेश पलायन हुनुपर्ने जुन बाध्यता छ या रोजगारी नपाउने जुन बाध्यता छ त्यो हुन नपरोस् त्यस्तो दिन नआओस् अब शक्ति के अरे हाम्रो पुस्ताहरूले रिल्स मात्रै स्क्रोल गरेर बस्ने होइन समाचार हेरौँ राजनीतिमा चासो दिउँ र अब आउने पुस्तालाई चाहिँ सुखमा हुर्किने एउटा वातावरण बनाऊ भन्ने खालको मेरो अपेक्षा रहेको छ
0: धेरै धेरै धन्यवाद अभिषा पौडेलजी र सँगसँगै तपाईँलाई हाम्रो शुभकामना पनि छ तपाईँ लोकतान्त्रिक पार्टी पुरानो पार्टी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर नयाँ नेतृत्वमा तपाईँ पनि प्रतिस्पर्धामा हुनुहुन्छ कम उमेरकी सबैभन्दा 18 वर्षकी हुनुहुन्छ युवाहरूको सोच जागरलाई ऊर्जामा परिणत गरेर देशमा केही गर्ने हुटुटी तपाईँको छ तपाईँको यो जुन हुटुटी छ त्यो नेतृत्वमा पुगेर पूरा गर्न सफल हुनुहोस् भन्ने हाम्रो शुभकामना
1: हजुर धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो काँग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेल आजको कार्यक्रममा हामीले राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकामा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालन गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
6: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 0142-3888 98 0012-3588888।

0: दिन उपहार छ। यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदै दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुन्नुम्री गाउँपालिका छ लोकपा र चुम्लिङ बीचमा पहिरो खसेर थुनिएपछि बूढ़ी गण्डकीमा 81 लेदोसहितको ठूलो बाढ़ी आएको हो। चुम्नुम्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बूढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बूढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुम्नुम्रीको पयू र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुम्नुम्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुम्नुम्री गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुम्नुम्री गाउँपालिका 3 सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 टहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बूढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाण्ड उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ।
यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाण्डु उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग पेप्सीकोलाको सगर ग्यासको गोदाम सुकेधाराको बाबा ग्यासको डिपो सिफलको एब्रिस तथा सुगम ग्यासको केन्द्र कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एचपी गीता राजधानी र त्रिवेणी पेप्सीकोलाबाट सगर सुकेधाराबाट बाबा र श्री ग्यास सिफलबाट एब्रिस र सुगम कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7औं स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं तिहार छठ लगायत चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। मैतीदेवी नक्साल भगवती लगायतका मन्दिरमा विभिन्न रंगका बत्ती जडान गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको हो। बेलुका बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्न तथा पूजाका लागि आउने भक्तजनको चहल पहल बढ़ेको छ। मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले भक्तजनको उपस्थिति बढ़न थालेको बताउनुभयो। गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती र बंगलामुखी लगायत शक्तिपीठमा पनि दशैंको अवसरमा भक्तजन दर्शन तथा पूजाका लागि पुग्ने गरेका छन्। मन्दिर तथा आसपासका सड़कमा गरिएको सजावटले काठमाडौँ उपत्यकाको वातावरण चाडपर्वमय बनेको छ। काठमाडौँ महानगरपालिकाले नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई 5 दिने खोप सम्बन्धी तालिम दिएको छ। महानगरपालिकाको स्वास्थ्य सेवा विभागका अनुसार नागरिकमा खोपको पहुँच विस्तार, सेवा सुदृढ़ीकरण, तथ्याङ्कको सही प्रयोग र खोप खेर जाने दर घटाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पहिलो चरणमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका नियमित खोप सेवामा संलग्न 21 जना स्वास्थ्यकर्मी सहभागी भएका विभागले जनाएको छ। दोस्रो चरणमा पनि 19 जनालाई तालिम दिने विभागको भनाइ छ। तालिममा खोप व्यवस्थापन, लक्षित जनसंख्या पहिचान, अभिलेख तथा प्रतिवेदन, खोपको आपूर्ति, शीत श्रृंखला व्यवस्थापन र खोप पछिको जोखिम न्यूनीकरण लगायतका विषय समेटिएको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिनुभयो। नेपाली परम्परागत मूर्ति कलाका वरिष्ठ कलाकार स्वर्गीय कालु कुमालेलाई मरणोपरान्त ग्लोबल अवार्ड प्रदान गरिने भएको छ। हिजो ललितपुरमा आयोजित श्रद्धांजलि सभामा इन्फिनिटी सर्विस संस्थाले आउँदो नोभेम्बर 1 तारीकमा अवार्ड प्रदान गरिने जानकारी दिएको हो। 1990 साल जेठ 27 गते ललितपुरको ओकुबहालमा जन्मनुभएका कुमालेको 94 वर्षको उमेरमा गएको असोज 6 गते निधन भएको थियो। उहाँले नेपाली परम्परागत मूर्तिकलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँका 600 भन्दा धेरै कलाकृति विश्वका 55 भन्दा धेरै देशमा पुगेका छन्। र भक्तपुरको सूर्यविनायक नगर स्तरीय धिमीबाजा प्रतियोगिता 2083मा सूर्यविनायक नगरपालिका 1 सिरुटारका 2 टोली विजेता र उपविजेता बनेका छन्। सूर्यविनायक गणेश मन्दिर परिसरमा हिजो आयोजित प्रतियोगितामा सिरुटारको नाश धिमे खल प्रथम हुँदै नगद 75,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै लुनिबा धिमेबाजा खल दोस्रो हुँदै 50,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा सूर्यविनायक नगरपालिका 10 को सिमलटार बाजा खल तेस्रो भएको छ। तेस्रो हुने टोलीले पनि नगद 25,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका 13 वटा धिमेबाजा टोली सहभागी भएका थिए। सहभागी सबै टोलीलाई नगरपालिकाले नगद 5,000 रूपियाँ र प्रमाणपत्र प्रदान गरेको छ। त्यसै गरी सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले व्यक्तिगत तर्फबाट सहभागी 10 टोलीलाई थप 5,000 रूपियाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ। प्रतियोगिताले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो। बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइँदै बड़ा दशैं शुरू। आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने र चाडपर्व नजिकिएसँगै काठमाडौँका मठ मन्दिर तथा शक्तिपीठमा झिलिमिली। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बुढ़ी गण्डकीमा बाढ़ी आएको हुँदा धादिङको बेडनीघाटसम्म नै उच्च सतर्कता अपनाउनुहोला। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन्त।
2: श्रीप्रदी तथा टाटा मोटर्सको सहकार्य।
4: साली नदीको शिर,
5: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
7: पुरुष स्वास्थ्य आफ्नै जिम्मेवारी, लाज होइन स्वस्थ रहने गरौं तयारी, समस्या लुकाएर नबसौं समयमै जाँच गरौं।
5: यौन स्वास्थ्य होस् वा प्रजनन स्वास्थ्य, ढुक्क भएर विशेषज्ञसँग कुरा गरौं।
7: नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज,
5: हरेक दिन बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म विशेषज्ञ सेवा, सोमबार मंगलबार र बिहिबार बिहान 11 बजेदेखि 1 बजेसम्म।
7: जाँच गरौं, सल्लाह लिऊ, स्वस्थ जीवन तर्फ अघि बढ़ाऊ।

0: कृषि मन्त्र नार्क सँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: आमा, म पनि तपाईँसँग कुरा गर्छु नि।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: मार्बल को पाइप जलान गरे घरलाई पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिला।
2: ओ मन्दै नमस्कार।
3: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन। जाउँ न।
3: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। बुढ़ी गण्डकी नदीमा आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। गोर्खाको चुमनुब्री गाउँपालिका स्थित छेकम्पारमा सुक्खा पहिरो खसेर उंगिलुङ खोला थुनिएपछि बाढ़ी आएको हो। बुढ़ी गण्डकी बाढ़ीले 6 पुल बगाएको छ भने कम्तीमा 10 सम्पर्क विहीन भएका छन्। बाढ़ीले 2 मोटरेबल र 4 झुलुङ्गी पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड़ने पक्की पुल बगेका हुन्। बाढ़ीले धारचे गाउँपालिका 1-3 जोड़ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी मासी खोला र करौंजा जोड़ने झुलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड़ने पुल र स्थिरदिवासको घट्टे खोला र फिल्म जोड़ने झुलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुमनुब्री गाउँपालिका 3 पयौं र बगरका करिब 35 घर पनि बगाएको छ। बाढ़ीबाट जगत चलेरी दोभान र घट्टे खोला गाउँमा पनि क्षति पुगेको छ। प्रभावित क्षेत्रमा अहिले हेलिकप्टरबाट रेगी तथा उद्धार शुरू गरिएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बुढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 हवाई उद्धार भएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले बुढ़ी गण्डकी नदीमा आएको बाढ़ी पश्चात खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटी पहिरोको जोखिममा रहेको जगत इलाकाबाट 6 उद्धार हवाई उद्धार गरिएको जानकारी दिनुभएको हो। बाढ़ी पूर्वानुमान महाशाखाले धादिङ, तनहु, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तल्लो तटीय क्षेत्रका सबैलाई सतर्क हुन अनुरोध गरिएको छ। बुढ़ी गण्डकीमा बाढ़ी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण सप्दाह व्यापार माछा मार्ने पौड़ी खेल्ने लगायतलाई सतर्क रहन आग्रह गरिएको छ। देवघाटमा सप्दाह गर्नेलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ। मुगलिनसम्म बाढ़ीको उच्च जोखिम रहेको जनाइएको छ।
6: नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाको खोलामा जडान गरिएको बेली ब्रिज संचालनमा आएको छ। नेपाली सेनाको प्राविधिक टोलीले जडान गरेको पुल आजदेखि संचालनमा आएको हो। जोड़ने काम हिजो साँझ सम्पन्न भएको थियो। आजदेखि पुलमा सवारी साधन चल्न थालेका छन्। रसुवाको भटेकोशी बाढ़ीले सम्पर्क विच्छेद बनाएको नुवाकोट र रसुवाको सड़क सञ्जाललाई 46 दिनपछि पुलले पुनः जोड़ेको छ। नेपाली सेनाको प्राविधिक टोलीले भदौ 10 गतेको भटेकोशी बाढ़ीले बेत्रावती पुल बगाएपछि बेली ब्रिज बनाएको हो। बेली ब्रिज संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज भएको छ। बाढ़ीले क्षतिग्रस्त बनाएको गल्छीदेखि बेत्रावतीसम्मको सड़कमा अस्थायी ट्र्याक निर्माण गरी सड़क सञ्जाल जोड़िसकिएको छ। बेत्रावती हुँदै सेप्रुबेसी वारीसम्म सड़क सम्पर्क पुनः स्थापित भएको छ। रसुवाको सेप्रुबेसीमा पनि पुल निर्माणको काम अघि बढ़ाइएको छ। पुलको फाउण्डेशन निर्माणको लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार पारिएको छ। नेपाली सेनाको प्राविधिक टोली अब पुल जडानका लागि सेप्रुब्यासीमा खटिनेछ। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिका 5 बारुन्टा र रसुवाको उत्तर गया गाउँपालिका 4 पहिरे बेसी जोड्ने 450 मिटर लामो झुलिङ्गे पुल निर्माणको लागि प्रारम्भिक स्थलगत अध्ययन सम्पन्न भएको छ। स्विस सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गर्ने प्रस्तावित पुलको अध्ययन सकिएको हो।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाषीको सड़क सञ्चालनमा ल्याउन भित्तो कटानको काम आज पनि भइरहेको छ। शुक्रबार साँझ गलौदी क्षेत्रमा सड़क भाषिएपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो। हिजो बिहानैबाट सड़क सुचारू गर्न भित्तो काट्ने काम शुरू गरिएकामा राति 9 एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। आज बिहान 7 फेरि एकतर्फी चलेको सवारी पनि रोकेर काम शुरू गरिएको छ। मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा आज साँझ 6 सड़क विस्तारको कार्य सम्पन्न गरी दुईतर्फी सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको
7: जनाएको छ। विभागले सड़क पुनः संचालन नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ। पृथ्वीराज मार्ग अन्तर्गत दाथिङको गजुरी गाउँपालिका पाँच गलौदी नजिक सड़क भाँसिएपछि शुक्रबार साँझदेखि आवागमन ठप्प हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ लगायत विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रु समस्यामा परेका छन्।
8: नेपालीको महान पर्व बड़ा दशैं शुरू भएको छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाको दिन आज पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई राख्ने भनिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले आज अब रोपण गरी विजय दशमीको दिन टीका प्रसाद सँगै समृद्धिको प्रतीक पहिलो जमरा पनि ग्रहण गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकोले यस आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजय दशमीका दिन मा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। घटस्थापनाको आज साइज बिहान 11:47 रहेको थियो। दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको पूजा आराधना गरिँदैछ। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
10: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा खुल्लातर्फ प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता कायम गर्नुभएको छ। उपसभापतिमा भण्डारीले 679 र आचार्यले 393 मत प्राप्त गर्नुभएको छ। उहाँहरूलाई गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले पछ्याइरहनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद कुमार चौधरीले 382 मत सहित अग्रता लिनुभएको छ। जीवन परियारले 330 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा फर्मुल्लाह मनसुर हुनुहुन्छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 788 मत प्राप्त गर्नुभएको छ। यस्तै अमरसिंह पुनले 478 मत प्राप्त गर्नुभएको छ। उहाँलाई उदय शमशेर जबराले पछ्याइरहनु भएको छ। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्तले 523 मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। उहाँलाई महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहनु भएको छ। यस्तै सह महामन्त्री पदको पनि मतगणना शुरू गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार सह महामन्त्री महिला, सह महामन्त्री खुल्ला र केन्द्रीय सदस्य महिला खुल्ला पदको मतगणना बिहान 11 बजेदेखि शुरू गरिएको हो। सह महामन्त्री आदिवासी जनजाति, केन्द्रीय सदस्य आदिवासी जनजाति खुल्ला र केन्द्रीय सदस्य आदिवासी जनजाति महिला पदको मतगणना अहिले केही बेरपछि शुरू हुने उहाँले जानकारी दिनुभएको छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। आक्रमणमा यमनको हुती समूहको संलग्नता रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। स्थानीय अधिकारीहरूका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि विमानस्थलको संचालन स्थगित गरिएको छ। त्यस्तै विमान उडानको निगरानी गर्ने वेबसाइट फ्लाइट राडरका अनुसार रियाद आउने सबै उडानहरू या त अन्यत्र मोडिएका छन् या रद्द गरिएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकहरूमध्ये चारजना साउदी नागरिक, दुईजना बंगलादेशी नागरिक तथा अमेरिका, जोर्डन, पालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक एकजना नागरिक छन्। अधिकारीहरूले विमानस्थलमा भएको क्षतिको आकलन भइरहेको बताएका छन्। साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले उक्त आक्रमणका लागि यमनका हुथी विद्रोहीहरूलाई जिम्मेवार ठहर गरेको छ।
6: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले क्यानाडासँग प्रतिस्पर्धा गरिरहेको छ। मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराब शुरूआत गर्दै पहिलो तीन ओभरमै दुई विकेट गुमायो। ताजा अवस्थामा नेपालले 13.1 ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा 40 रन जोड़िएको छ। शीर्ष चारको सम्भावना समाप्त भएको अवस्थामा क्यानाडालाई पराजित गर्दै शीर्ष छमा पुग्नु र ओडीआई मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हुनेछ। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले पराजित गरेपछि नेपालको शीर्ष चरणमा चारमा रहँदै विश्वकपको ग्लोबल छनौटमा सिधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो। त्यसकारण शीर्ष छभित्र रहेर लीग दुईबाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो नेपालको आफ्नो मुख्य लक्ष्य छ। जारी लीग टू चक्रको आफ्नो अन्तिम चार खेलमध्ये तीनमा जित निकाल्न सके नेपाल शीर्ष छ भित्र अटाउनेछ। यद्यपि लीग दुईबाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनौट प्ले अफ मार्फत अघि बढ़ने अर्को विकल्प भने बाँकी रहनेछ। नेपालले लीग टूमा पछिल्लो समय अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो।
7: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: गोर्खाको चुम्नोबरीमा गएको सुक्खा पहिरोले बुढी गण्डकीमा भीषण बाढ़ी, 10 बेपत्ता, 10 पुल बगे।
7: नुवाकोटको बेत्रावती स्थित फलाखु खोलामा बेली ब्रिज सञ्चालनमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाँचिएको सड़क आज पनि मरम्मत जारी।
6: बड़ा दशैं अन्तर्गत दुर्गा पक्ष शुरू, आज घटस्थापना, देवी शैलपुत्रीको पूजा आराधना गरिँदै।
7: साउदी अरेबियाको किङ खालिद विमानस्थलमा आक्रमण, 12 मृत्यु, 300 भन्दा बढ़ी घाइते।
6: र आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपाल र क्यानाडा बीचको खेल जारी, शीर्ष छ भित्र रहन लगातार जित आवश्यक।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार
12: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ओहो, बत्ती गयो।
1: पहिले पुरानो मशिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घण्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।

दिउँसो 1 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। बुढी गण्डकी नदीमा आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। गोर्खाको चुम्नोबरी गाउँपालिका स्थित छेकम पारमा सुक्खा पहिरो खसेर उङडिङलुङ खोला थुनिएपछि बाढ़ी आएको हो। बुढी गण्डकी बाढ़ीले 6 वटा पुल बगाएको छ भने कम्तीमा 10 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीले 2 वटा मोटरेबल र 4 वटा झोलिङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाट सोती र मानबु जोने पक्की पुल बगाएका छन्। बाढ़ीले धारचे गाउँपालिका 1 र 3 जोड्ने बेलीब्रिज पनि बगाएको छ। यस्तै गरी माछी खोला र केराउजा जोड्ने झोलिङ्गे पुल, चोमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिद्धेवासको घटे खोला र फिल्म जोड्ने पुल झोलुङ्गे पनि बगेका छन्। बाढ़ीले चुम्नोबरी गाउँपालिका 3 पयू र बगरका करिब 35 घर पनि बगाएको छ। बाढ़ीबाट जगत सल्लेरी दोभान र खटेखोला गाउँमा पनि क्षति भएको छ। प्रभावित क्षेत्रमा अहिले हेलिकप्टरबाट रेकी तथा उद्धार कार्य भइरहेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 जनाको हवाई उद्धार भएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले बुढी गण्डकी नदीमा आएको बाढ़ी पश्चात खोज तथा उद्धार कार्यको लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटी पहिरोको जोखिममा रहेको जगत इलाकाबाट 6 जनाको हवाई उद्धार गरिएको जानकारी दिनुभएको हो। गोर्खाको चुम्नोबरी गाउँपालिका 6 तुम्चे स्थित बुढी गण्डकी नदीको सहायक नदीतर्फबाट आकस्मिक बाढ़ी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएकोले तत्कालको वर्षाका कारण नभई पहिरोका कारण नदी थुनेर 81 बाढ़ी आएको अनुमान गरिएको छ। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ। बुढी गण्डकी आरूघाट बाढ़ी मापन केन्द्रका अनुसार आज बिहान 6:30 बजे जल सतह 2.28 मिटरबाट बढ़ेर 3.66 मिटर पुगेको थियो। त्यसपछि लगातार बढ़ेर 8:40 बजे 6.43 मिटर पुगेको थियो। त्यसपछि बाढ़ीले पुल सहितको मापन केन्द्र बगाएकोले थप विवरण प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ। बाढ़ घटेको देखिए तापनि जोखिम अझै नटरेको भन्दै महाशाखाले बुढी गण्डकीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म नदी किनार र जोखिममुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा जडान गरिएको एक्रो ब्रिज संचालनमा आएको छ। नेपाली सेनाको प्राविधिक टोलीले जडान गरेको पुल आजदेखि संचालनमा आएको हो। ब्रिज जोड्ने काम हिजो साँझ सम्पन्न भएको थियो। आजदेखि पुलमा सवारी साधन चल्न थालेका छन्। रसुवाको भटेकोशी बाढ़ीले सम्पर्क विच्छेद भएको नुवाकोट र रसुवाको सड़क सञ्जाललाई 46 दिनपछि यो पुलले पुनः जोड़ेको हो। नेपाली सेनाले 40 टन भार वहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको हो। ब्रिज जडान भएसँगै नुवाकोट तथा रसुवा आसपास क्षेत्रका नागरिकलाई आवतजावतका साथै बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा आवश्यक सामग्रीको ढुवानीमा सहजता हुने भएको छ। बेलीब्रिज संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावतमा सहज भएको हो। बाढ़ीले क्षतिग्रस्त बनाएको गल्छीदेखि बेत्रावतीसम्मको सड़कमा अस्थायी ट्र्याक निर्माण गरी सड़क सञ्जाल जोड़िसकेको छ। बेत्रावती हुँदै सेप्रोबेसी वारीसम्म सड़क सम्पर्क पुनः स्थापित भएको छ। रसुवाको सेप्रोबेसीमा पनि पुल निर्माणको काम अगाडि बढ़ाइएको छ। पुलको फाउण्डेशन निर्माणको लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार पारिएको छ। नेपाली सेनाको प्राविधिक टोलीले अब पुल जडानको कार्य सेप्रोबेसीमा अगाडि बढ़ाउनेछ। नेपालीको महान पर्व बड़ा दशैं शुरू भएको छ। यो पर्व आश्विनी शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाको दिन आज पूजाको ठाकुवा दशैं घरमा वैदिक विधिपूर्वक शक्ति कि अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको छ।

0: बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले आज यव रोपण गरी विजय दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहिलो जमरा पनि ग्रहण गरिन्छ। आजको दिन विधिपूर्वक घड अर्थात घट स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकोले आजको दिनलाई घट स्थापना भनिएको हो। र आईसीसी विश्वकप लीग टू त्रिकोणात्मक क्रिकेट अन्तर्गत ओमानमा जारी सिरिजमा नेपालले क्यानाडासँग प्रतिस्पर्धा गरिरहेको छ। मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले खराब प्रदर्शन गरिरहेको छ। नेपालले ताजा अवस्थामा 29 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा जम्मा 95 रन मात्र जोड़िएको छ। शीर्ष चारको सम्भावना समाप्त भएको अवस्थामा क्यानाडालाई पराजित गर्दै शीर्ष छमा पुग्नु र ओडीआई मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य रहेको छ। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले पराजित गरेपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल छनौटमा सिधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो। त्यसकारण शीर्ष छ भित्र रहेर लीग टू बाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो मुख्य लक्ष्य राखेको हो। दुई चक्रको आफ्ना अन्तिम चार खेलमध्ये तीनमा जित निकाल्न सके नेपाल शीर्ष छ भित्र अटाउनेछ। यद्यपि लीग टू बाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालको लागि विश्वकप छनौट प्ले अफ मार्फत अघि बढ़ने अर्को विकल्प भने बाँकी रहनेछ। नेपालले लीग टूमा पछिल्लो समय अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: California. Extreme energy drink.
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: ल ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
6: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

चिल्लो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर गर्ल।

0: मेरी माया तिमलाई कति पाइन्छन तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी करी करी दिशा दिने कस्तो तिम्रो प्राणी
0: अब नचाउन पर पर जानी जानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोध्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु
1: म राजा

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: प्रविधिबाट प्रशोधित अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
2: समाचार अब विस्तारमा। गोरखाको बूढी गण्डकी नदीमा आज बिहान आएको बाढ़ीपछि अहिलेसम्म 36 जनाको उद्धार भएको छ। नेपाली सेनाका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा MI-17 सहित 4 हेलिकप्टर परिचालन गरिएको छ। हेलिकप्टर तथा स्थल मार्गबाट खटिएको सेनाले हालसम्म जगत इलाकाबाट 6 जनाको उद्धार गरेका छन्। त्यसै गरी नेकफ्रेडीबाट 9 तथा यारूबाट 1 शिशु र 1 विदेशी नागरिक सहित 9 जनाको उद्धार भएको छ। पायू क्षेत्रबाट 12 जना सहित हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 36 जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा बाढ़ी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले धेरै भौतिक संरचनामा क्षति गरे पनि अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सुरक्षा निकायहरूले जनाएका छन्। तर स्थानीय जनप्रतिनिधिले भने केही मानिसहरू बाढ़ीपछि सम्पर्क विहीन भएको जानकारी दिएका छन्। बूढ़ी गण्डकी बाढ़ीले 6 पुल बगाउँदा कम्तीमा 10 जना सम्पर्क विहीन भएको बताइएको छ। विनाशकारी बाढ़ीले 1 विद्यालयमा पूर्ण रूपमा क्षति पुर्याएको छ। चुम नुमरी गाउँपालिका वड़ा नम्बर 3 सिद्धिवास स्थित विकास आधारभूत विद्यालय मा पूर्ण रूपमा क्षति पुगेको हो। शिक्षा विकास तथा समन्वय इकाई गोरखाका निमित्त इकाई प्रमुख विश्वप्रकाश सेक्मीले हालसम्म बाढ़ीले 1 विद्यालयमा मात्र क्षति पुर्याएको जानकारी आएको बताउनुभयो। उक्त विद्यालयमा करिब 45 जना अध्ययनरत थिए। आजदेखि दशैं विदा परेकाले पनि विद्यालय बाढ़ीले क्षति गरे पनि मानवीय क्षति हुन नपाएको प्रमुख रेग्मीले बताउनुभयो।
3: बूढ़ी गण्डकी बाढ़ीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा संचालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार पहुँच मार्ग पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्ता इपानका अनुसार टाइम्स इनर्जी प्राली प्रबन्धक रहेको 341 MW क्षमताको बूढ़ी गण्डकी जलविद्युत आयोजनामा बाढ़ीले ठूलो क्षति पुर्याएको छ। बाढ़ीले आयोजनाको मुख्य क्याम्पस क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। यस आयोजनामा कार्यरत 12 कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। बाढ़ीले दुभान खोला हाइड्रो पावर लिमिटेडद्वारा प्रबन्धित 24.5 MW क्षमताको दुभान खोला जलविद्युत आयोजना पनि बाढ़ीको चपेटामा परेको छ। बाढ़ीका कारण उक्त आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नका साथै जोड्ने बेलीब्रिज समेत बगाएको छ। बूढ़ी गण्डकीको बाढ़ीले 30.59 MW क्षमताको यारू खोला जलविद्युत योजनामा पनि असर पुर्याएको छ। यारू हाइड्रो पावर प्राली प्रबन्धक रहेको यस आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणहरू बाढ़ीले बगाएको छ। त्यस्तै वाटर इनर्जी डेभलपमेन्ट प्राली प्रबन्धक रहेको 16 MW क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति पुर्याएको छ। बाढ़ीका कारण आयोजनाको पहुँच सड़क र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
2: बूढ़ी गण्डकी नदीमा आएको लेदो सहितको बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलीब्रिज राख्ने तयारी गरिएको छ। सड़क डिभिजन कार्यालय हेटौड़ाबाट बेलीब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सड़क आयोजनाले जनाएको छ। सम्भवतः भोलिसम्म सामान आउने र त्यस लगत्तै काम शुरू हुने कार्यालय प्रमुख विनोद बुनले बताउनुभयो। बेलीब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकिएको नेपाली सेनाले जनाएको छ।
3: बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको अनुमान गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गरी बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा भीषण बाढ़ी आउने गरी वर्षा नभएको जनाएको हो। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो 24 घण्टामा ती क्षेत्रमा छिटफुट मात्र वर्षा भएको बताउनुभयो। प्रारम्भिक सूचना तथा भूपग्रह तस्वीरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दाले आज साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
2: आगामी मंगलबार र बुधबार कोशी प्रदेशको विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको आयोजना हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले आज पत्रकार मुख्यमन्त्री सम्बन्धित प्रदेशका मुख्य न्याय अधिवक्ता प्रदेश नीति तथा आयोजना आयोगका उपाध्यक्ष प्रमुख सचिवहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालन र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल हुनेछ। साथै सत प्रदेश अधिकारको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्टता आवश्यक नीतिगत सुधार र वित्तीय संघीयताकारी कार्यान्वयनका विषयमा गरिनेछ।
3: लामो रस्साकसीपछि अन्तत सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत भएको छ। अहिले आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहनु भएको छ। यसअघि असारमा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनमा समस्या हुँदा पारित हुन सकेको थिएन। पछिल्लो समय एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धनमा साउन 29 गते खगराज भट्ट नेतृत्वमा सरकार बनेको थियो। यो सरकारमा पनि गठबन्धन र मन्त्रीमण्डलकै सदस्य बीच बजेटमा सहमति जुट्न नसक्दा लामो समय प्रदेश सरकार बजेटविहीन बन्न पुगेको थियो। अहिले आर्थिक वर्ष शुरू भएको 3 महिना बित्न लाग्दा बल्ल प्रदेशसभामा बजेट प्रस्तुत भएको छ।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन घरको।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। बड़ा दशैंको पहिलो दिन आज काठमाडौँको हनुमान ढोका स्थित दशैं घरमा विधिपूर्वक जमारा राखिएको छ। आज बिहान 11:47 शुभ साहितमा घटस्थापना गरी जमारा राखिएको हो। दशैं घरमा घटस्थापनापछि जमारा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बड़ा दशैं शुरू भएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृत्री योग परेकाले स्वस्ति शान्ति गरी घटस्थापनापछि आज नै जमरा राख्न आह्वान गरेको थियो। सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चले पनि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो। नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आह्वान गरिन्छ। जौको अंकुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजय दशमीका दिन दुर्गालाई चढ़ाएपछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेलो जमरा लगाउने प्रचलन छ।
2: नवरात्र शुरू भएसँगै पाथीभरामा भक्तजनको आवागमन बढ़ेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजा अर्चना गर्नेको घुइचो लागेको हो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड़ लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहल पहल बढ़ेको छ। कञ्चनजंघा, मकालु, फत्ताङ, लुङ लगायत हिम श्रृंखलाको दृश्यालोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्राय सबै होटल भरिएको स्थानीय होटल व्यवसायीले जनाएका छनृ
3: दशैंका लागि जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाइने भने पनि व्यवहारमा कार्यान्वयन नहुँदा उपभोक्ताले शास्ति बिहोर्नु परेको छ। आजबाट उपत्यकाका 6 स्थानदेखि ग्यास साट्ने व्यवस्था मिलाइए पनि उद्योगीहरूले आफ्नै कम्पनीका सिलिण्डर मात्र स्वीकार गरेपछि उपभोक्ता मर्कामा परेका हुन्। घटस्थापनादेखि फूलपातीसम्मका लागि नेपाल आयल निगम र ग्यास उद्योग संघले कलंकी, बालजु, पेप्सीकोला, सुकेधारा, सिफल र हरिसिद्धिबाट ग्यास साट्ने प्रबन्ध मिलाएका छन्। तर डिपोहरूले फरक ब्राण्डका सिलिण्डर नसाटिदिएपछि सर्वसाधारण ग्यास खोज्दै फौतारिन बाध्य भएका छन्। संघका अध्यक्ष दिवान चन्द र आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अतिरिक्त शुल्क नली ग्यास उपलब्ध गराउने निर्णय भएको बताए पनि फितलो अनुगमनका कारण घोषित सुविधा कागजमै सीमित बनेको छ।
2: युक्रेनले रूसको प्रविधि कम्पनी एन्डेक्सद्वारा संचालित प्रमुख डेटा सेन्टरमा ड्रोन आक्रमण गरी त्यसको केही भाग निष्क्रिय बनाएको छ। रूसले युक्रेनका डेटा सेन्टरमा आक्रमण गरेको भन्दै त्यसको प्रतिक्रियामा युक्रेनले रूसभित्रका डिजिटल पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको हो। रूसको गुगल भनेर समेत चिनिने एन्डेक्सले मस्को दक्षिण पश्चिममा रहेको कालुगा क्षेत्रमा आफ्नो डेटा सेन्टर युक्रेनी ड्रोनको आक्रमणमा परेको र आंशिक रूपमा संचालन बाहिर गएको जनाएको छ। युक्रेनी हतियार निर्माता फायरपोइन्टले भने एन्डेक्सको सबैभन्दा ठूलो डेटा सेन्टरलाई निशाना बनाउन FP1 एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरिएको र त्यसका केही मोड्यूल पूर्ण रूपमा निष्क्रिय भएको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नेतृत्वबाट हटाएर नयाँ नेता चयन गर्नुपर्ने बताउनु भएको छ। रूसबाट डिजेल आयात सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट ट्रम्पले युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा गरिरहेको आक्रमणको समेत आलोचना गर्नुभएको हो। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले सम्झौता गर्न सक्ने नयाँ नेता आवश्यक रहेको बताउँदै जेलेन्स्कीले यसअघि पनि धेरै सम्झौता गर्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाउनुभयो। उहाँले युक्रेनले नयाँ राष्ट्रपति चयन गर्ने समय आएको बताउनुभयो।
3: अब खेल समाचार। आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले क्यानाडा सामु जीतका लागि 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले शानदार शतक प्रहार गरेका छन्। उनले 127 बलमा 101 रन बनाएका हुन्। पूर्व कप्तान पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको यो तेस्रो शतक हो। गुलशन झाले 48, बसीर अहमदले 30 र अर्जुन कुमारले 23 रन जोड़े। क्यानाडाका लागि अखिल कुमारले सर्वाधिक 4 र सुखजिन्दर सिंहले 3 विकेट लिए। यसै गरी जहीद सिंहजादले 2 विकेट लिए।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बुढ़ी गण्डकी बाढ़ीका कारण जोखिममा परेका 36 जनाको उद्धार। 4 जलविद्युत आयोजनामा क्षति। पहिरोले नदी थुनिएर आकस्मिक बाढ़ी आएको महाशाखाको अनुमान।
2: सुदूरपश्चिम सरकारले बल्ल ल्याए बजेट प्रदेशसभामा प्रस्तुत हुँदै।
3: उपत्यकाका 6 स्थानमा ग्यास वितरण शुरू। अतिरिक्त शुल्क बिना ग्यास साट्ने व्यवस्था फितलो।
2: रूसको एन्डेक्स डेटा सेन्टरमा युक्रेनद्वारा ड्रोन आक्रमण। जेलेन्स्कीलाई नेतृत्वबाट हटाउनुपर्ने ट्रम्पको भनाई।
3: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा क्यानाडा सामु 236 रनको लक्ष्य। रोहित पौडेलको शानदार शतक।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
7: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज
1: तालनमा
2: दशैंका बेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास लिनेको लाइन केही कम्पनीले अल्टर साट्न नमानेको उपभोक्ताको गुनासो आजदेखि बडा दशैं शुरू घर घरमा घटस्थापना पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारण टीका नलगाउने
1: नेपाली कंग्रेसको उपसभापति र महामन्त्रीहरूको मतगणना जारी महिला महामन्त्रीमा कड़ा टक्कर केन्द्रीय सदस्यको पनि मतगणना गर्ने तयारी आर्थिक वर्ष शुरू भएको 87 दिनमा सुदूरपश्चिम प्रदेशले ल्यायो 37 अर्ब 70 करोड़को बजेट
2: अमेरिका युक्रेन तनावका बीच बेलायतको जेलेन्स्कीलाई समर्थन जिबुटीको तटमा डुंगा दुर्घटना 109 आप्रवासीको मृत्यु 116 जना अझै बेपत्ता
1: र आजदेखि टेबल टेनिसको नेशनल युथ ट्रेनिङ क्याम्प शुरू आईसीसी लीग दुईको जारी खेलमा नेपालले क्यानेडालाई दियो 236 को टार्गेट रोहित पौडेलले बनाए शतक क्यानेडा अहिले ब्याटिङमा

दशैंमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

वाशर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकै साथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बुढी गण्डकी बाढ़ी सम्बन्धी खबरबाट, गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान एक्कासी आएको लेदो सहितको विनाशकारी बाढ़ीले उत्तरी गोर्खा र धादिङका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण चुमनुमरीका जगत बगर सल्लेरी र घट्टे खोला क्षेत्रका 35-40 घरहरू बगेका छन् भने धादिङतर्फ करिब 100 घरमा लेदो पसेर 22 घर उच्च जोखिममा परेका छन्। यस्तै बाढ़ीले मध्यपाड़ी लोकमार्ग अन्तर्गत गोर्खा र धादिङ जोड्ने आरूघाट स्थित पक्की पुलको एउटा खण्ड, आरूघाटको फलामे पुल र 7-8 झुलुङ्गे पुलहरू बगाएपछि धादिङ बेसी प्रवेश गर्ने मुख्य नाका र आवाजाह पूर्ण रूपमा ठप्प भएको छ। विपदपछि नेपाली सेनाका 4 हेलिकप्टर मार्फत चुमनुमरी र धार्चेबाट विदेशी नागरिक र शिशु सहित 49 जनाको सकुशल उद्धार गरिएको छ। तटीय क्षेत्रमा गोठाला गएकाहरू सम्पर्क विहीन रहेकाले मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी छ। हाल बाढ़ीको बहाव क्रमैसँग घट्दै गए पनि जोखिम युक्त पुलबाट यात्रा नगर्न र तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। यस्तै बाढ़ीले तटीय क्षेत्रमा रहेका 4 जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार बाढ़ीले 341 मेगावाटको बुढी गण्डकी आयोजनाको मुख्य क्याम्प र उपकरणहरू बगाएको छ भने त्यहाँका 12 कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै 24.5 मेगावाटको दोभान खोला, 30.59 मेगावाटको यारू खोला र 16 मेगावाटको माछा खोला जलविद्युत आयोजनाको भौतिक पूर्वाधार, क्याम्प, पहुँच, सड़क निर्माण सामग्री तथा बेरी ब्रिजहरू बाढ़ीले बगाएको छ। गोर्खाको बुढी गण्डकी नदीमा आएको बाढ़ीको कारण पत्ता लगाउन भूगर्भविदहरूको टोली खटिएको छ। ड्रोन सहित भूगर्भविद सहितको 3 टोली परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सड़क सञ्जाल तथा बेली ब्रिजको सम्भाव्यता अध्ययनका लागि सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली पनि खटाइएको प्राधिकरणले जनाएको छ।
3: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदे स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क शुक्रबार भाँसिएको थियो। भाँसिएर अवरूद्ध भएको सड़क दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो 3:10 जाँदादेखि सड़क दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सड़क सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवत जावत गर्ने सवारी साधनलाई दुवैतर्फ चल्न सहज भएको छ।
2: बिहान गएको बाढ़ीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्तु समर्थन क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी विषयमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुमरी गाउँपालिका 3 जगतमा 100 बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनुभयो। बाढ़ीले मनास्लु जाने मुख्य पदमार्ग, झुलुङ्गे पुल लगायतमा क्षति पुर्याएका कारण पर्यटकको आवाजावत रोकिएको छ। चुनुमरी 6 लोकपामा पनि 17 पर्यटक उद्धारको पर्खाईमा रहेको उहाँले बताउनुभयो। यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा 40 पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताउनुभयो। विदेशी पर्यटक सहित भरिया पथ प्रदर्शक पनि विषयमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण बहादुर आचार्यले जानकारी दिनुभयो।
3: रसुवाको भुटेकोशी नदी क्षेत्रमा भदौ 10 गते आएको भीषण बाढ़ीका कारण प्रभावित सड़क यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावती स्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बाढ़ी आएको 45 दिनपछि निर्माण सम्पन्न भएको बेलीब्रिज नेपाली सेनाले आज एक कार्यक्रम बीच उद्घाटन गरेको हो। बेलीब्रिज सञ्चालनमा ल्याइएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। भदौ 10 गते आएको भीषण बाढ़ीले सड़क तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेलीब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2: स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देश प्राकृतिक विपदको विषम परिस्थितिमा रहेका बेला राजनैतिक आरोप प्रत्यारोप छाडेर सबै दल तथा सरकारवाला निकाय एकजुट भई राहत र उद्धारमा जुट्नुपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले आज बुढी गण्डकी नदीमा आएको बाढ़ीले धादिङ र गोर्खामा ठूलो क्षति पुर्याएको भन्दै सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनुभयो। भोटेकोशी त्रिशुली बाढ़ीले ठूलो धनजनको क्षति पुर्याएको दुई महिना पनि नहुँदै बुढी गण्डकीले उस्तै खाले विपद निम्त्याएको धमलाको भनाइ छ। जलवायु परिवर्तनका कारण नेपालमा डेढ़ महिनाको अन्तरमा यस्ता ठूला प्राकृतिक विपद दोहोरिन थालेको बताउँदै उहाँले क्षति न्यूनीकरण र दीर्घकालीन समाधानमा लाग्नु पर्नेमा जोड़ दिनुभएको छ।
3: दशैंका बेला काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले आज बिहानदेखि 6 वटा तोकिएका स्थानबाट ग्यास वितरण तथा जुनसुकै कम्पनीको सिलिण्डर साट्ने विशेष व्यवस्था शुरू गरेको छ। असोज 31 गतेसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म लागू हुने यस व्यवस्था अन्तर्गत उपभोक्ताले कुनै अतिरिक्त शुल्क नतिरी भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाएर जुनसुकै ब्राण्डको खाली सिलिण्डर साट्न पाउनेछन्। जसअनुसार सिफल चौरबाट एभरेस्ट र सुगम, पेप्सिकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्र अगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास वितरण भइरहेको छ। फरक ब्राण्डको सिलिण्डर सहजै साट्न पाइने भएपछि बिहानैदेखि डिपोहरूमा उपभोक्ताको भीड़ लागेको थियो।
2: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष शुरू भएको 87 दिनमा 37 अर्ब 70 करोड़को बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। बजेट रोकिँदा कर्मचारीहरूलाई तलबदेखि प्रशासनिक खर्च समेत प्रभावित भएको थियो। चालू आर्थिक वर्ष 2083-84 का लागि तत्कालीन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले 2083 साल असार 1 गते मध्यरात बजेट वार्षिक प्रस्तुत गर्नुभएको थियो। असारमा तत्कालीन कमल बहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनमा समस्या हुँदा पारित हुन सकेको थिएन।
3: नेपाली कंग्रेसको उपसभापति र महामन्त्रीहरूको मतगणना जारी रहेको छ। उपसभापति खुलामा चन्द्र भण्डारीको अग्रता कायमै छ। त्यस्तै केन्द्रीय उपसभापति समावेशीतर्फ विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुला दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल र उदय शमशेर राणा अगाडि रहनु भएको छ। महामन्त्री महिला एक पदका लागि भएको निर्वाचनमा डाक्टर डीला संग्रौला पन्त र महालक्ष्मी उपाध्याय डीनाबीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै नेपाली कंग्रेसको 15 औं अन्तर्गत सह महामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ। केन्द्रीय निर्वाचन समितिले सह महामन्त्रीका उम्मेद्वारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैंमा बेकोको सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: सीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हिन्दूहरूको महान चाड बड़ा दशैं आजबाट शुरू भएको छ। यस अवसरमा काठमाडौँको हनुमान ढोका स्थित दशैं घरमा विधिवत रूपमा जमरा राखिएको छ। आज बिहान 11:47 शुभ साइतमा दशैं घरमा जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्यान बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढ़ाई गरिएको छ। दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घर घरमा जमरा राख्ने चलन छ। आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरेको कोठामा जमरा छर्ने गरिन्छ।
3: पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिनुहुने भएको छ। निर्मल निवास स्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिम पहिरोबाट आएको भीषण बाढ़ी र असोजमा परेको अविरल वर्षाका कारण हजारौं मानिस विस्थापित, सयौंको निधन र ठूलो जनधन क्षति भएको अवस्थामा दशैं सादगी ढंगले मनाउने निर्णय गरिएको उल्लेख छ। त्यस्तै बड़ा दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक स्थल ब्रह्माएडी मन्दिर परिसरमा जमरा राख्न आवश्यक पवित्र माटो संकलन गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि स्थानीय बासिन्दा तथा भक्तजनहरू मन्दिर नजिकैको ब्रह्माएडी घाटमा माटो लिन पुगेका हुन्। नेवारी संस्कृति तथा दशैं परम्परामा ब्रह्माएडी घाटको बालुवा मिश्रित माटोलाई विशेष महत्वका साथ लिने गरिन्छ। यस स्थानको माटोमा जमरा उमार्दा राम्रो, पहेँलो र पुष्ट हुने जनविश्वास रहेको छ। नवदुर्गा भवानीको पहिलो स्वरूपसँग सम्बन्धित शक्तिपीठका रूपमा पूजिँदै आएको ब्रह्माइडी मन्दिर परिसरबाट माटो ल्याएर घरको दशैं घर वा पूजा कोठामा जमरा राख्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ।
2: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभएको छ। आज ललितपुरमा आयोजित शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल विषयको वृहत शैक्षिक बहस कार्यक्रममा अध्यक्ष अधिकारीले निजी विद्यालय सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने कुरामा असहमति जनाउनुभयो। शिक्षा ऐन बनाउँदा निजी विद्यालयको लगानी सुरक्षा र दीर्घकालीन संचालन सुनिश्चित हुने गरी बनाउनु पर्ने उहाँको भनाई छ। निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई श्रम ऐन अनुसार पारिश्रमिक दिन निजी विद्यालय तयार रहेको उहाँले बताउनुभयो।
3: जनकपुरमा छुरा प्रहार गरेर हत्यामा संलग्न आरोपीसँग जोड़िएको आरोपमा एकजना सशस्त्र प्रहरी जवान पनि अनुसन्धानमा तानिएका छन्। हत्या आरोपी इसाद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन्। जनकपुरधाममा बिहिबार साँझ इसादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका 5 का 24 वर्षीय आमिन साफीको मृत्यु भएको थियो। अर्का युवक 25 वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए। घटनामा संलग्न इसादलाई स्थानीय स्तरमा गुण्डा भनेर पनि चिनिने प्रहरी अनुसन्धानले भेटाएको छ।
2: बर्दियाको गोलरिया नगरपालिका 8 स्थित सरजू नदीमा एक युवकको शव फेला परेको छ। मृतक सोहीओडाका सरजुटपरा निवासी 33 वर्षीय समीर शेष रहेको प्रहरीले जनाएको छ। नदीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शवलाई नदीबाट बाहिर निकालिएको थियो। शव निकालेपछि परिवारका सदस्यले पहिचान गरेको प्रहरीले जनाएको छ।
3: काठमाडौँको कपन स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले 2 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका 10 कपनमा रहेको विद्यालय प्रांगणमा असोज 22 गते बिहान कुटपीट भएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोली खटिएको थियो। प्रहरी जाँचका क्रममा सुनसरीको बराह क्षेत्र सात घर भई हाल कपन बस्ने 36 वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गाली गलौज तथा धम्की दिएको पाइएको छ। साथै सिन्धुलीको दुधौली एक घर भई कपन नै बस्ने 44 वर्षीय ध्रुव प्रसाद घिमिरेको निर्देशनमा प्रधानध्यापकमाथि मुक्का तथा लाठी प्रहार गरेको प्रहरीले जनाएको छ। अभद्र व्यवहार गर्ने दुवैजनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट 4 दिनको म्याथप अनुमति लिएर अनुसन्धान अघि बढ़ाइएको प्रहरी उपरीक्षक तथा प्रवक्ता दान बहादुर थापाले जानकारी दिनुभएको छ।
2: मुगु जिल्लामा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायाना थरारा नगरपालिका एक गाउँको ग्रेनीमा स्थापना गरिएको अनुसार फ्यूल सप्लायर्स एण्ड डिस्ट्रीब्यूटर्स प्रणालीले आजदेखि औपचारिक रूपमा सेवा शुरू गरेको हो। पेट्रोल पम्प सञ्चालनमा आएसँगै जिल्लामा सवारी साधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा छ। यसअघि नागमा गमगढ़ी सड़कमा यात्रा गर्ने सवारी चालकले नेपालगंज र सुर्खेतबाट जर्किनमा इन्धन ल्याउनुपर्ने बाध्यता थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित लिंगदेखि मानव प्रकृतिसम्म पुस्तक आइतबार सार्वजनिक गरिएको छ। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको संविधान सभाको मानव अधिकार समितिकी सभापति बिन्दा पाण्डे, परशुराम रम्तेल, राष्ट्रिय सभा सदस्य रेणु चन्द, राजनैतिक नेत्री उषा किरण तिमसिना, प्राध्यापक राम लोहनी, लेखक सुशील पौडेल, कानूनकी विद्यार्थी अञ्जली कार्की, बौद्ध गुरू र शिखा बुक्सका पुष्पराज पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभयो। लैंगिक तथा यौनिक विविधता बारे समाजमा रहेको बुझाई स्पष्ट पार्न पुस्तक उपयोगी हुने वक्ताहरूले बताए। उनीहरूले पुस्तकका विषयवस्तु विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका छन्। लैंगिक तथा यौनिक विविधतालाई पूर्वीय दृष्टिकोणबाट माटो सुहाउँदो ढंगले बुझ्न पुस्तकले सहयोग गर्ने उनीहरूको भनाई थियो। 34 अध्याय रहेको पुस्तकको मूल्य 425 रूपियाँ तोकिएको छ।
3: अब विदेशका खबर। अमेरिका र युक्रेनबीच रूसी डिजेल व्यापार सम्बन्धी अमेरिकी निर्णय लिएर तनाव बढ़िरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आफ्नो पूर्ण एकबद्धता पुनः व्यक्त गर्नुभएको छ। बेलायती प्रधानमन्त्रीको कार्यालय 10 डाउनिङ स्ट्रीटद्वारा जारी विज्ञप्ति अनुसार जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो 24 घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहोर्याउनु भएको हो।
2: जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले आज उक्त जानकारी दिएको हो। आईओएमका अनुसार अक्टोबर 8 र 9 मध्य रात जिबुटीबाट यमनतर्फ 350 जना बोकेर गइरहेको डुंगा ओबोक शहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो।
3: अब खेल खबर। टेबल टेनिसको नेशनल युथ ट्रेनिङ क्याम्प शुरू भएको छ। आजदेखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुरू भएको क्याम्पमा बिगिनर्स, इन्टरमिडिएट, राष्ट्रिय सिनियर र जुनियर गरी 55 खेलाड़ी सहभागी छन्। सहभागीलाई स्विजरल्याण्डका राष्ट्रिय टेबल टेनिस टोलीका प्रशिक्षक पावेल रोहरेकले प्रशिक्षण दिइरहेका छन्। उनलाई टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास वासुकला सहित पुरूषोत्तम वज्राचार्य र राकेश महर्जनले सहयोग गरिरहेका छन्। दुई दिने क्याम्प भोलि सम्पन्न हुनेछ। मंगलबारदेखि नेशनल युथ च्याम्पियनशीप शुरू हुनेछ।
2: आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत क्यानेडा विरूद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन्। ओमान क्रिकेट एकाडेमी मिनिस्ट्री तर्फ 1 भइरहेको खेलमा रोहितले 126 बलमा शतक पूरा गरेका हुन्। यो उनको ओडीआई करियरको तेस्रो शतक हो। उनले 12 अर्धशतक पनि बनाएका छन्। उनको उच्च स्कोर 126 रहेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले क्यानेडालाई 236 टार्गेट दिएको थियो। खेल अहिले जारी नै छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: बुढ़ी गण्डकी बाढ़ीका कारण जोखिममा परेका 49 जनाको उद्धार। झोलुङ्गे र पक्की पुल बगेसँगै 40 बढ़ी घर बगे, केही मानिस सम्पर्कविहीन। मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी। गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
2: दशैंका बेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास लिनेको लाइन, केही कम्पनीले अल्टर साट्न नमानेको उपभोक्ताको गुनासो। आजदेखि बड़ा दशैं शुरू। पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई टीका नलगाउने।
3: नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीहरूको मतगणना जारी। महिला महामन्त्रीमा कड़ा टक्कर। केन्द्रीय सदस्यको पनि मतगणना गर्ने तयारी। आर्थिक वर्ष शुरू भएको 87 दिनमा सुदूरपश्चिम प्रदेशले ल्यायो 37 अर्ब 70 करोड़को बजेट।
2: अमेरिका युक्रेन तनावका बीच बेलायतको जेलेन्स्कीलाई समर्थन, जिबुटीको तटमा डुंगा दुर्घटना, 109 आप्रवासीको मृत्यु, 116 जना अझै बेपत्ता।
3: र आजदेखि टेबल टेनिसको नेशनल युथ ट्रेनिङ क्याम्प शुरू। आईसीसी लिग टूको जारी खेलमा नेपालले खेलाडीलाई दिए 236 रनको टार्गेट। रोहित पौडेलले बनाए शतक। क्यानाडा अहिले ब्याटिङमा।
2: अवश्य नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: रेडियो नेपाल हो, साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बूढ़ी गण्डकीमा बिहान आएको बाढ़ीमा परि 10 जना सम्पर्क विहीन, 49 जनाको उद्धार। बाढ़ीले विभिन्न स्थानमा 100 भन्दा बढ़ी घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, पहिलो दिन आज घर घरमा घटस्थापना। पृथ्वीराज मार्गमा दुईतर्फी नै यातायात सञ्चालन। र युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
2: भोल्टेज भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G बोल्दै
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। बूढ़ी गण्डकीमा आज बिहान आएको बाढ़ीमा परि 10 जना सम्पर्क विहीन भएका छन्। बाढ़ीले विभिन्न स्थानमा घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बूढ़ी गण्डकी बाढ़ीमा परि उत्तरी गोर्खाका 100 बढ़ी घरहरू बगेका छन्। आज बिहान उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उंगिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो। बिहान करिब 4 बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र 81 खोलिँदा बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उंगिलुङ खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले गोर्खाको चुमनुब्री धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र हुनुहुन्छ। सर नमस्कार।
5: नमस्कार।
1: आज बिहान आएको बाढ़ीले ठूलो भौतिक क्षति भएको र 10 जना सम्पर्क विहीन भएको खबर छ, यस सम्बन्धी विस्तृत जानकारी गराइदिनुहोस् न।
5: 10 जना सम्पर्क विहीन भएको होइन, 5 जना सम्पर्क विहीन भएको भन्ने हामीलाई चाहिँ सूचना प्राप्त भएको छ।
1: हजुर हजुर।
5: बाढ़ीले गर्दाखेरि चाहिँ विभिन्न हामीले चाहिँ लगभग 96 जनाको त्यहाँबाट रेस्क्यु गरेका छौँ।
1: हजुर।
5: अहिले पानी घटिरहेको अवस्था छ, सामान्य छ।
1: हजुर। विस्तृत के खुलेको छ, कसरी बाढ़ी आएको भनिएको छ र अबको जोखिम के छ?
5: अहिले हामीले आएको जानकारी अनुसार चाहिँ चुम्नुब्री गाउँपालिका भन्ने छ एउटा, चुम्नुब्री गाउँपालिकाको लोकपा र चुम्लिङको बीचमा पहिरो गएको र त्यो पहिरोले बूढ़ी गण्डकी थुनिएर चाहिँ पछि फुटेपछि बाढी आएको भन्ने चाहिँ छ। अहिले लेदो सहितको पानी चाहिँ बगेको भन्ने चाहिँ छ र यस क्रममा दुईटा झोलुङ्गी पुलहरू, एउटा चाहिँ फलामे पुल र एउटा धादिङ जोड्ने आरूघाटमा भएको एउटा पुल चाहिँ क्षति भएको छ। आरूघाटमा डेली ब्रिज भएकोले भोलि साँझसम्म सामानहरू आएर त्यसलाई चाहिँ रिस्टोर गर्ने चाहिँ प्रयत्न भइरहेको छ।
1: हजुर हजुर। अहिले अब खोलामा पानीको बहाव कम हुँदै गएको छ भन्नुभयो यहाँले, उद्धार गरिएकाहरू अनि विस्थापितहरूको चाहिँ अबको चाहिँ कसरी व्यवस्थापन गर्ने तयारी छ?
5: उद्धार गरेको 96 जना तीन प्रकारको हुनुहुन्छ। एउटा चाहिँ काठमाडौँतिर जाने, काठमाडौँतिर पठाइसकेको छ हेलीमै। अर्को चाहिँ त्यही क्षेत्रका चाहिँ अन्यत्रका मान्छेहरू पनि जहाँ त्यो स्थायी बासिन्दा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ त्यही ठाउँमा हेलीले नै पुर्याइसकेको छ। र केही 23 जना चाहिँ यहाँ यो आरूघाट वरिपरि, गोर्खा वरिपरि र काठमाडौँतिरको चाहिँ यहाँ आइसकेपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयबाट निशुल्क बस सेवा गरेर उहाँहरूलाई चाहिँ गोर्खातर्फ पठाइएको छ।
1: हजुर। भौतिक संरचनाहरूमा पनि व्यापक क्षति भएको भनिएको छ। उत्तरी गोर्खामा 100 बढ़ी घरहरू बगेको भनिएको छ। के छ क्षतिको विवरणहरू, संकलन भइरहेको छ, अहिलेसम्म कति आएको छ?
5: खेतीको विवरण संकलन भइरहेको छ. अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार चाहिँ 30 घर चाहिँ पूर्ण रूपमा क्षति भएको भन्ने आएको छ. यद्यपि यो तथ्याङ्क गडबड हुन सक्छ, त्यो फाइनल रिपोर्ट आउन बाँकी छ. त्यस्तै आंशिक क्षति पानी पसेको लेदो पसेको झन्डै 70 घर जति छ भन्ने चाहिँ हामीलाई रिपोर्ट प्राप्त भएको छ.
1: उहाँ हुनुहुन्थ्यो गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र. बुढी गण्डकी बाढ़ीमा परि 5 सम्पर्कविहीन भएका छन् र ठूलो भौतिक संरचनाहरूमा पनि क्षति पुगेको छ. यस्तै बाढ़ीका कारण विभिन्न घरपुर लगायत सँगै उत्तरी गोर्खाको 3 हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ. बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीमा अलपत्र परेकाहरूको हेलीबाट उद्धार कार्य जारी छ. धार्चे गाउँपालिका 1 यारू बगरमा फँसेका एक विदेशी नागरिक सहित 18 जनाको पनि हेली मार्फत उद्धार भएको छ. हेलीले मनास्रु क्षेत्रमा अलपत्र परेका पर्यटक गाइड र भरियाहरूको पनि उद्धार गरेको छ. बाढ़ी प्रभावित क्षेत्र गोर्खाको चुमनुब्री धार्चे र आरूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन भएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको छ. बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्य कर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा भनिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आज बिहान बुढ़ी गण्डकी नदीमा आएको अकल्पनीय बाढ़ीले गोर्खाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याकचेत फिल्म धादिङ गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ. सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घड़ीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गर्नुभएको छ. वहाँले बुढ़ी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न अपील समेत गर्नुभएको छ. सभापति लामिछानेले विपदको कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न रासोपा कार्यकर्तालाई निर्देशन दिनुभएको छ. नेपाली कंग्रेसका सभापति गगन थापाले बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ. सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढ़ी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो. बाढ़ीले न्याकचेत फिल्म र धादिङ गोर्खा जोड्ने पुल बगाएको उल्लेख गर्दै उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्न समेत अनुरोध गर्नुभयो. विपदको यस घड़ीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कंग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गर्नुभयो. गोर्खाको बुढ़ी गण्डकी नदीमा आइतबार बिहानको बाढ़ी चुमचेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ. एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढ़ी आएको हुन सक्ने जनाएको हो. इसिमोडका अनुसार आज बिहान नेपाली समय अनुसार करिब 4 बाढ़ी शुरू भएको अनुमान छ. पानीको सतहमा उतार चढ़ाव आएपछि बुढ़ी गण्डकी त्रिशुली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो. इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुआ गिरोङ विपदको केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपदको उच्च जोखिममा रहेको पुनः देखाएको बताउनुभयो. पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ. आज दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो. धादिङको गजुरी गाउँपालिका पाँच गलौदी स्थित पृथ्वीराज मार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएपछि शुक्रबारदेखि यातायात अवरूद्ध भएको थियो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना सहित समरा राखेर शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज दिनभर चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताउनुभयो। सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। परम्परा अनुसार काठमाण्डुको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। चित्रा नक्षत्र र वैदित्री योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठले जानकारी दिनुभयो। घटस्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
6: बड़ा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक।
7: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ, नित्य पाठ गरिनुपर्छ, नित्य बत्तीहरू जलाउनुपर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ।
6: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ। पश्चिम नेपालका पहाड़ी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट।
8: पूर्वतिर मवेश लगायत अन्य नाचहरू पनि राख्ने चलन गरिएको छ। हाम्रो पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ।
6: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। स्थानीय शिक्षक केशव दत्त भट्ट।
9: नवदुर्गा देवी मानव भगवती हाम्रो पाली नारुद्र र मरलेख बाबा मन्दिरमा पनि हाम्रो पूजा पूजा गरिन्छ। हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर।
6: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने, मैठा मिठा परिकारहरू खाने, लेङ्गे पिङ खेल्ने र सुख दुःख साटासाट गर्ने परम्परा रहिआएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ। सानेपामा जारी मतगणनामा 4,100 मतगणना सकिँदा खुल्ला उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। खुल्ला उपसभापतितर्फ अन्य उम्मेद्वारहरू इन्जिनियर मधु आचार्यले 1,278, गोविन्द भट्टराईले 1,091, सुरेन्द्र राज पाण्डेले 1,065, दीपक गिरीले 579, धनराज गुरूङले 908 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 335 मत प्राप्त गर्नु भएको छ। यसै गरी समावेशी तर्फको उपसभापति पदमा विनोद कुमार चौधरी 1,026, जीवन परियारले 979, फर्मुला मनसुरले 565, सीता गुरूङले 676, रंजित कर्णले 311 मत प्राप्त गर्नु भएको छ। यस्तै खुल्ला महामन्त्री तर्फ प्रदीप पौडेल 2,391, उदय शमशेर राणाले 1,333, डाक्टर सुनिल कुमार शर्माले 1,175, अमर सिंह पुन मगरले 887, गुरूराज घिमिरे 823, नयन सिंह महरले 539 मत प्राप्त गर्नु भएको छ। यसै गरी महिला महामन्त्री तर्फ डाक्टर डीला संग्रौला पन्तले 1,816, महालक्ष्मी उपाध्याय डीनाले 1,631 र रीता खनालले 420 मत प्राप्त गर्नु भएको छ। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल 7,013 मत खसेको थियो। उपसभापति र महामन्त्रीको मतगणना आज रातिसम्म सकिनेछ भने अहिले केही बेर अघिबाट सहमहामन्त्री तर्फको पनि मतगणना शुरू भएको नेपाली कांग्रेसले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। वहाँले अमेरिकामा डिजेलको मूल्य बढ़नुमा पनि जेलेन्स्कीको दोष रहेको बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रूससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। वहाँका अनुसार जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै अवसर भए पनि वहाँले अवसरको उपयोग गर्न सक्नु भएको छैन। ट्रम्पले शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रूसबाट डिजेल खरिद गर्ने सहमति गर्नुभएको थियो। अमेरिकामा बढ़दो इन्धन मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको उक्त सहमति आगामी मध्यावधि निर्वाचन अघि सार्वजनिक भएको हो। यसलाई रूसप्रति अमेरिकाको नीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा 15 बाल बालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएका संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। आईओएमका अनुसार अक्टोबर 8-9 को मध्यरात जिबुटीबाट योमनतर्फ 350 जना बोकेर गइरहेको डुंगा ओबोक शहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। जिबुटी स्थित आईओएमका मिशन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्नो आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। आईओएमका अनुसार दुर्घटनामा मृत्यु भएका 109 जना मध्ये 52 पुरूष 42 महिला र 15 बाल बालिका छन्। दुर्घटनाबाट 80 भन्दा बढ़ी व्यक्ति बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक हुन्। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले गत असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै वर्तमान सरकारले बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। यो अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै आकार अनुसार नै रहेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,000,000 नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रहेको छ। त्यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7,00,00,000 नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000 आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000 सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,000 संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति नेपालमा उत्पादन गर्नु आवश्यक भएको बताउनु भएको छ। भक्तपुरको दरीकोटमा सञ्चालनमा आएको एभरेस्ट मल्टी स्किल प्राली आइतबार उद्घाटन गर्दै मन्त्री यादवले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारी समस्यालाई चिर्न बजारले खोजेको दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताउनुभयो। स्वदेश तथा विदेशका बजारको माग अनुसारको सिप र सिप अनुसारको रोजगारी दिन तालिम र सिप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नु पर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो। कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रणालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सिप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेको उल्लेख गर्दै सिप लिएर गएका जनशक्तिले विदेशमा काम सजिलो पाउने र पारिश्रमिक पनि राम्रो पाउने गरेको उल्लेख गर्नुभयो। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित विश्व खाद्य दिवस 2083 सप्ताहव्यापी कार्यक्रम आइतबारबाट काठमाडौँमा शुरू भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन्। आज नवीनता अपनाऊ, भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसको कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढ़ीले चारवटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीले आयोजनाका क्याम्प क्षेत्र निर्माण उपकरणहरू बेली ब्रिज पहुँच सड़क तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढ़ी गण्डकी जलविद्युत आयोजना सबैभन्दा बढ़ी प्रभावित भएको छ। सो आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढ़ीले बगाएको छ। क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति पुर्याएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमटाबाट।
12: नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टूमा क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानमा जारी खेलमा क्यानाडाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाउँदै 235 रन बनायो, जसमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। क्यानाडाले 211 रन मात्रै बनाउन सक्यो। सूर्य विनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता 2083 शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सूर्य विनायक नगरपालिका 10 चित्तपोल स्थित खेल मैदानमा आइतबारदेखि प्रतियोगिता शुरू भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका 10 टीमका करिब 180 खेलाड़ी सहभागी छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुला ब्याडमिण्टन प्रतियोगिताको उपाधि धनगढ़ीका राजेन्द्र बमको जोड़ीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक अयर र परमानन्द जोशीको जोड़ीलाई 2 सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैशीको टीमले उपाधि जितेको हो। बम र जैशीको जोड़ीले अयर र जोशीको जोड़ीलाई 21-17 र दोस्रो सेटमा 21-15 पराजित गरेको छ। उपाधि विजेता जोड़ी 40,000 नगद ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टीमले 20,000 नगद सहित पुरस्कृत भएको छ। दशैं र शुभ दीपावलीको अवसर पारेर शुक्लाफाटा ब्याडमिण्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति राष्ट्रस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोड़ीले जितेको छ।
1: अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बूढ़ी गण्डकीमा बिहान आएको बाढ़ीमा परि 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार। बाढ़ीले विभिन्न स्थानमा 100 भन्दा बढ़ी घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, पहिलो दिन आज घर घरमा घटस्थापना। पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन। र युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
13: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापान

0: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242।
3: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: कृषि मन्त्र नार्क सँग।
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: एसएमएस पठाइदियौ र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
2: प्राधिकरणका अनुसार बाढ़ीले चुम्नुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्से गाउँपालिका 5 स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
3: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्ट लेस पिपुल अहिलेसम्म 5 जना हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो, तर चाहिँ काहीँ कतै सुइँको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
2: चुम्नुब्री गाउँपालिका 3 सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। 2 टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क सञ्चालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 का लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
4: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरिरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
2: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
5: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
6: बुढ़ी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
7: मुख्य
6: त्यसै गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
7: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
14: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
6: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर, 1114 स्वस्थ प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
14: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो, अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
15: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साइभेटरहरू चाहिँ आवाज आवत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाजिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
7: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
16: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
7: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD
7: टिभी। रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो

0: अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्. कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो.
3: नमस्कार, म सन्तोषी. संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ. आज हामी हाम्रो पालोको 322 खण्डमा छौ. पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्. रुगाखोकी, न्यूमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ.
4: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग. सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ. सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्. किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ. उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ. त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ. तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुगाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग, त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ. डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु, सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ, 3 दिनदेखि 5 दिनसम्म उसलाई खोकी लाग्न सक्छ. खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो, जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो, त्यो पुरै निस्किन कहिलेकाहीँ 3 देखि 6 हप्ता लाग्दो रहेछ. अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन. त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो. हामीले त्यसमै होम रेमेडिजहरू, आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने, र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ. त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो. सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगाखोकी, झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ, अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ. त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ. तर गाउँ घरमा माटो धुलोमा खेलेका, पोखरीमा नुहाएका, बाख्राको गोठमै चाहिँ हुर्केका, भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन. वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि

0: चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ, पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू, बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी, रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ। र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली। एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ, नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेकोसी बाढ़ीको डेढ़ महिना नबित्दै बूढ़ी गण्डकीमा भीषण बाढ़ी, पाँचजना सम्पर्कविहीन, 82 जनाको सकुशल उद्धार, राहत र उद्धार तीव्र पारिएको सरकारको दावी।
0: लामो रस्ता कसेपछि सुदूरपश्चिम प्रदेशमा 37 अर्ब 70 करोड़को नयाँ बजेट, कंग्रेसद्वारा बैठक बहिष्कार।
1: बड़ा दशैं आजदेखि शुरू, हनुमान ढोका र घर घरमा राखियो जमारा। उपत्यका 6 स्थानमा ग्यास वितरण शुरू, अतिरिक्त शुल्क बिना ग्यास काट्ने व्यवस्था फितलो।
0: दिल्लीमा भोलि प्रदर्शन गर्ने भारतको विपक्षी गठबन्धनको घोषणा, प्रदर्शन रोक्न यातायात र इन्टरनेट अवरूद्ध नगर्न अदालतको आदेश।
1: र लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालको विजयी शुरूआत, क्यानाडा 24 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भुटेकोसी बाढ़ीको डेढ़ महिनापछि गोरखामा पर्ने बूढ़ी गण्डकी नदीमा पनि विनाशकारी बाढ़ी आएको छ। आज बिहानै आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। गोरखाको चुमनुम्री गाउँपालिका स्थित छेकम्पारमा सुक्खा पहिरो खसेर उङलुङ खोला थुनिएपछि बाढ़ी आएको हो। बाढ़ीका कारण चुमचेत क्षेत्रका 2 महिला र 3 पुरूष गरी 5 जना स्थानीय सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी 9 जना विदेशी नागरिक सहित 82 जनाको सकुशल उद्धार गरिएको छ। बाढ़ीले सो क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढ़ीले 2 वटा पक्की पुल बगाउँदा, 2 वटा झुलुङ्गे पुल, 3 वटा जलविद्युत आयोजना र 4 वटा हवनकुण्डमा क्षति पुर्याएको छ। यसै गरी 45 वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 27 वटा घरमा आंशिक क्षति पुगेको छ। यस्तै 24 वटा गोठ, 12 वटा बंगुरको खोर तथा गोदाम र 3 वटा सवारी साधन बाढ़ीले बगाएको छ। विपद लगत्तै खोज तथा उद्धार र राहत कार्यलाई तीव्र पारिएको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थिति र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा बसेको कमाण्ड पोस्टको बैठकले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ। सड़क तथा हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा 50 थान टेन्ट, 50 थान तिरपाल र 200 थान कम्बल र 200 वटा स्लिपिङ ब्याग, 100 वटा सोलर लाइट र 50 वटा किचन सेट, 10 वटा जेनरेटर र 130 वटा ज्याकेट र खाद्य सामग्रीका बास्केटहरू पठाइसकिएको प्राधिकरणले जनाएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी 703 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको वास्तविक कारण अध्ययन गर्न ड्रोन र भूगर्भ सहितको टोली समेत खटाइएको छ। सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुका द्रुत प्रतिकारीय तथा आपतकालीन चिकित्सकीय टोलीहरू उच्च सतर्कतामा राखिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा अहिलेको अवस्था कस्तो र राहत र उद्धारको कार्य कसरी भइरहेको छ भनी हामीले गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मालाई सोधेका छौं।
3: बाढी पछिको हाम्रो काम तत्काल रेस्क्यू र राहतको काम हो. हामी रेस्क्यू र राहत उसमा लागिरहेको होइन, त्यो रेन्जिङ त्यसमा लागिरहेछौँ. अहिले हाम्रा तीनवटा गाउँपालिका प्रभावित चुनदुबीमा गएको घटना भएको घटनाले चुनुन्द्री धार्ते र आरुघाट प्रभावित भएको छ. चुनुन्द्रीमा चाहिँ अहिले 43 घर परिवारका 59 जना नै र अनि यो उसमा 19 घर परिवारका 126 जना भाटेमा, त्यसै गरी आरुघाटमा 64 घर परिवारका 130 जना प्रभावित भएको, घर क्षतिबाट प्रभावित भएको भन्ने चाहिँ हाम्रो प्रारम्भिक तथ्याङ्क छ. भौतिक क्षतितर्फ हाम्रा जम्मा 4 पुलहरू क्षति भएको, 4 मध्ये 2 मोटर पुल छन् भने 2 चाहिँ झुलुङ्गे पुलहरू क्षति भएको अवस्था छ. र माथिल्लो चुन क्षेत्र जानेलाई क्यान्टिलिभर समेत क्षति भएको भन्ने चाहिँ हामीलाई सूचना आएको छ. र अहिलेसम्ममा चुनुन्द्रीका 5 चाहिँ भेरी गुड मानिसहरू कन्ट्याक्टलेस हुनुहुन्छ. त्यसैले अहिलेसम्ममा जनको क्षति भएको अवस्था छैन, धनतर्फ ठुलो क्षति भएको छ. हामी यसैमा चाहिँ यसको फेजमा भनौँ न, रिलिफको फेजमा, रेस्क्यूको फेजमा चाहिँ तीव्र उसबाट गरेर आजै मात्र पनि 96 चाहिँ यो चाहिँ पर्यटनको लागि भनौँ न, पदमार्ग पदयात्राका लागि आउनुहुने चाहिँ 6 पर्यटकहरूको चाहिँ नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सम्बन्धित ठाउँमा पुर्याइएको छ भनेको उहाँहरूलाई रेस्क्यू गरिएको छ.
1: गोर्खाको बूढी गण्डकीमा बाढ़ी आउनुको कारण पहिरोले थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको छ. गोर्खाको चुङनुब्री गाउँपालिका वडा नम्बर 6 स्थित लोकपा र चुङलिङको बीचमा गएको पहिरो निरीक्षण गरी नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो रिपोर्टिङ गरेका हुन्. सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बिहान 4:30 पहिरो खसेको हो. नदीको चापले पहिरोका कारण बनेको बार भत्क्याउँदै लेदो र गिग्रान सहित आकस्मिक बाढ़ी आएको हो. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सेनाको हेलिकप्टरबाट निरीक्षण गर्दा त्यस्तो देखिएको जानकारी प्राप्त भएको बताउनु भएको छ. बूढी गण्डकी नदी थुनिनुको मुख्य कारण पत्ता लगाउन र थप अध्ययनका लागि प्रभावित क्षेत्रमा ड्रोन सहित भूगर्भविदको टोली परिचालन गरिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घटनाको अनुसन्धान सँगै भेलीब्रिज निर्माणको सम्भावित अध्ययनका लागि सड़क विभागको प्राविधिक टोली समेत खटाएको जनाएको छ. प्राधिकरणका अनुसार गोर्खाको चुम्लुरीमा खसेको ठूलो पहिरोले नदी थुनिएर लेदो सहितको भीषण बाढ़ी आएको हो. जिल्ला प्रहरी कार्यालय गोर्खाले भने सिरिङ्गे हिमालमा हिम पहिरो गएर स्थानीय उइन गुलुङ खोला थुनिनुको कारण सोही स्थान भएर बग्ने बूढ़ी गण्डकीमा बाढ़ी आएको दावी गरेको छ. प्रारम्भ पनि सिरिङ्गे हिमालमा गएको पहिरोका कारण नदी थुनिएर बाढ़ी गएको देखिएको छ. बाढ़ीपछि सल्लेरी, माछा खोला र नयाँ पुल क्षेत्रका बस्तीहरू अझै उच्च जोखिममा रहेका छन्। प्राधिकरणले नदी किनारका वासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ.
0: बाढ़ी पूर्वानुमान महाशाखाले पनि पहिरोले नदी थुनिएर बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको अनुमान गरेको छ. महाशाखाले विज्ञप्ति जारी गरी बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा भीषण बाढ़ी आउने गरी वर्षा नभएको जनाएको हो. जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो 24 ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको बताउनुभयो. प्रारम्भिक सूचना तथा भू उपग्रह तस्विरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ. घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ.
1: बूढ़ी गण्डकी नदीमा आएको लेदो सहितको बाढ़ीले आरुघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलीब्रिज राख्ने तयारी गरिएको छ. सड़क डिभिजन कार्यालय हेटौडाबाट बेलीब्रिजको सामान ल्याउने तयारी भइरहेको गोर्खा सड़क योजनाले जनाए. सम्भवत भोलिसम्म त्यस लगत्तै काम शुरू हुने कार्यालय प्रमुख विनोद पुनले बताए. बेलीब्रिज निर्माणका लागि आजैबाट खटिसकेको नेपाली सेनाले जनाएको छ.
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको छ. प्रधानमन्त्रीको कार्यालयका अनुसार विभिन्न मौजदात रकम 17,54,42,89,600 रूपियाँ पुगेको हो. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका 9 वाणिज्य बैंकमा 12,16,00,01 रूपियाँ र हिमालयन सनराइज बैंकमा रहेको डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ. सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यस अघि 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
1: ओडिसा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 7 दिनसम्म विस्तार गरिएको बताउनुभयो। उहाँले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै 3 दिन अघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट 7 दिन अघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार मौसम पूर्वानुमानसँगै निरन्तर निगरानी गर्ने प्रणालीले समेत थप दिगो बनाउने काम अघि बढ़ाइएको छ। सँगै स्थानीय तहमा अभिवृद्धि पूर्वाभ्यास र सूचना प्राप्त भनाउनु पर्ने स्थिति रहेको बताउनु
4: नदीहरूको सतहलाई अस्तिको पालि बाढीले हाम्रो त्यो प्रविधिलाई नै बगाएर लगिदिया हो नि त। भनेपछि अब हामीले कुन ठाउँ कस्तो प्रविधि बगायो त्यसको बगायो अर्को बगायो बेत्रावती तै पनि यो हुदलो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम छ। त्यसले गर्दाखेरि मलाई चाहिँ जन चेतना त्यसको पनि एउटा अर्थ गर्नुपर्छ।
0: सहमहामन्त्री र महिला किना शुरू गरे साँझदेखि सहमहामन्त्री खुला र महिला तथा केन्द्रीय सदस्य महिलाको मतगणना शुरू भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा 6 ठाउँमा मतगणना भइरहेको छ। सहमहामन्त्री खुलामा 9 जना उम्मेद्वार छन् जसबाट 2 जना निर्वाचित हुनेछन्। कंग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा चन्द्रकान्त भण्डारीले 2300 मत कटाउनु भएको छ। आज साँझसम्म 4600 मतगणना गर्दा भण्डारीले झण्डै आधा मत पाउनु भएको हो। नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार 4600 मतगणना हुँदा उपसभापति खुल्लामा भण्डारीको 2343 मत रहेको बताइएको छ। उपसभापति समावेशी तर्फ विनोद चौधरीको 1145 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले पनि 2600 मत पाउनु भएको छ। महामन्त्री महिला पदका लागि डिला संग्रौलाको 2037 मत पुगेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: लामो समयको राजनीतिक अन्ध्योल र बजेट शून्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिनापछि बजेट ल्याएको छ. आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,00,000 रूपियाँको परिमार्जित बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो. तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असारी गते ल्याएको बजेट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो. खगराज भट्ट नेतृत्वको नयाँ सरकारले अघिल्लो बजेट फिर्ता लिँदै आवश्यक परिमार्जन सहित उही आकारको बजेट नयाँ बजेट ल्याएको हो. 37,70,00,000,000 भन्दा बढ़ीको यस बजेटका लागि आन्तरिक राजस्वबाट 1,72,00,000,000,000, संघीय राजस्व बाँडफाँडबाट सको बचतबाट 9,65,00,000,000 रूपियाँ छ. त्यसैगरी प्राप्त हुने सामान्यकरण सशर्त समपूरक र विशेष अनुदानले बजेटको मुख्य स्रोत मानिएको छ. बजेट प्रस्तुत भएपछि पनि आजको प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्षी दलका सांसदहरूले भने बहिष्कार गरेका छन्.
3: निजी तथा अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभएको छ. आज ललितपुरमा आयोजित शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल विषयक वृहत शैक्षिक बहस कार्यक्रममा उहाँले निजी विद्यालय सेवामूलक लोक कल्याणकारी र गैरनाफामूलक बनाएर जाने कुरामा असहमति जनाउनु भएको हो. उहाँले शिक्षा ऐन बनाउँदा निजी विद्यालयको लगानी सुरक्षा र दीर्घकालीन संचालन सुनिश्चित हुने गरी बनाउनु पर्नेमा समेत जोड़ दिनुभयो. अध्यक्ष अधिकारीले निजी विद्यालयमा अध्ययनरत 10% विद्यार्थीलाई छात्रवृत्ति दिन नसकिने समेत स्पष्ट पार्नुभयो.
5: गरीब विद्यार्थी फी तिर्न नसक्ने विद्यार्थी हुन्, तिनलाई नेपाल सरकारको स्कूलमा पढाइदिउँ, फी तिर्न सक्ने विद्यार्थीहरू हाम्रा स्कूलमा पढाउँ, तिनलाई हामी क्वालिटी स्कूल दिन्छौँ, सुविधा बाबत हामी स्कूललाई सस्तो बनाइदिन्छौँ, विद्यार्थीहरूको फी घटाइदिन्छौँ, तलबहरू हामी ब्याङ्कमा दिन्छौँ, त्यसकारण हामी एकदमै सुरक्षित हुन चाहन्छौँ. आज हामी चाहन्छौँ तपाईँले पालिकालाई शिक्षाको अधिकार दिँदाखेरि हामी ओहो अधिकार पायौँ भन्ने मात्रै होइन, यिनीहरूले कमाए भन्ने मात्रै पनि होइन, हामी कमाउनको लागि नै आएको, जोगी हुन आएको हामी होइन, जोगी हुन स्कुल गरेको चाहिँ हामीले हुँदै होइन.
3: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानका महासचिव रामहरि सिलवालले मुलुकको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रले करिब 41% भार वहन गरिरहेको भन्दै सरकारले निजी क्षेत्रको लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो. वहाँले सरकारले शिक्षा क्षेत्रमा विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्ता बीच विभेद गर्ने गरेको आरोप समेत लगाउनुभयो.
6: हामी कुनै पेसा व्यवसाय गर्न नसकेको शिक्षामा आएको होइन, यो मुलुकमा केही गर्नुपर्छ. हामी पनि युरोप अमेरिका विश्व घुमेका र विश्वको कुनै पनि देशमा गएर सेटल गर्न सक्ने जनशक्ति हो. राज्यले हाम्रो एक्सपर्टिजमलाई प्रयोग गर्नुपर्छ. स्थानीय सरकारले प्रदेश सरकारले जग्गा दिन्छु, ट्याक्स फ्री दिन्छु, कलेज चलाउनु, युनिभर्सिटी चलाउनु, इनोभेसन गर्नु भनेर त्यो इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ.
3: एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल अपेनका अध्यक्ष कृष्ण कुमार बोहराले प्रारम्भिक बाल शिक्षामा लगानी बढ़ाउन माग गर्नुभयो. उहाँले गुणस्तरीय शिक्षाको मुख्य आधार प्रारम्भिक बाल शिक्षा भएको भन्दै यस क्षेत्रमा बजेट बढ़ाउने र आगामी 50 वर्षसम्म मार्ग निर्देशन गर्न सक्ने गरी नयाँ शिक्षा ऐन बनाउन जरूरी रहेको उल्लेख गर्नुभयो.
7: यो 2028 सालको शिक्षा ऐनले जेन जसरी कवर गर्दै यहाँसम्म आइदियो, प्रारम्भिक बाल शिक्षादेखि माथिका सम्पूर्ण तहहरूलाई जसरी गाइड गर्यो, अब भन्ने शिक्षा ऐनले चाहिँ अब 50 वर्षसम्म त्यसले गाइड गर्नुपर्छ.
4: नेपालीको वाहन पर्व बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ. आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान 11:47 शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो। हनुमान ढोका स्थित दशैं घरमा पुरातत्व विभाग अन्तर्गतको दरबार शेरशाह अड्डाले दियो कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको छ। यहाँ राखिएको जमरा विजय दशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रूपमा राष्ट्रपति कार्यालय लैजाने गरिन्छ। हनुमान ढोकाको जमरा तथा टीका प्रसाद सर्वसाधारणका लागि पनि वितरण गर्ने गरिन्छ। हनुमान ढोकासँगै आज देशभरका नेपालीले आफ्ना घर घरका पूजा कोठा तथा दशैं घरहरूमा घटस्थापना गरेका छन्। नवरात्रको पहिलो दिन आज नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको विशेष पूजा आराधना गरिँदैछ। दशैं शुरू भएसँगै र आज सार्वजनिक विदा पनि परेकाले देशभरका शक्तिपीठमा भक्तजनको ठूलो घुइँचो लाग्यो। काठमाडौँ उपत्यका गुहेश्वरी नक्साल भगवती शोभा भगवती कालिका स्थान र भद्रकाली लगायतका देवी बिहानैदेखि दर्शनार्थीको लाम लागेको थियो। बेलुकी देवीको लेख्य भक्तजनको सहभागिता रहने गर्दछ। दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मान्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपमा नवदुर्गा पनि
3: जुनसुकै सिलिण्डर सट्न पाइने भनी घरमा कार्यान्वयन नहुँदा उपभोक्ता यस्तै खेप्न परेको छ। त्यसकारणदेखि ग्यास सट्न पाइने व्यवस्था मिलाइएको भनिए पनि उद्योगीहरूले आफ्नै कम्पनीका सिलिण्डर मात्र स्वीकार गरेपछि उपभोक्ता मार्गमा परेका हुन्। घटस्थापनादेखि फूलपातीसम्मका लागि नेपाल आयल निगम र ग्यास उद्योग संघ कलंकी, बालाजू, पेप्सीकोला, सुकेधारा, सिफल र हरिसिद्धिबाट ग्यास साट्ने प्रबन्ध मिलाइएको छ। तर डिपोहरूले फरक ब्रान्डका सिलिण्डर नसाटिदिएपछि सर्वसाधारण ग्यास खोज्दै भौतारिन बाध्य बने कञ्चन र आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अतिरिक्त शुल्क नलिई ग्यास उपलब्ध गराउने निर्णय भएको बताए पनि फितलो अनुगमनका कारण घोषित सुविधा कागजमै सीमित बनेको छ। नेपाल अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: करता हूँ, प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बना हूँ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यू हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
3: नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपालमा समग्र बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको पाइएको छ। आज अक्टोबर 11 अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धनीको तुलनामा विपन्न परिवारका किशोरीको 18 वर्ष नपुग्दै विवाह हुने सम्भावना 4 गुणा भन्दा बढ़िरहेको छ। पछिल्लो दुई दशकमा 18 वर्ष मुनि विवाह हुने महिलाको दर 37% सत्वा झरेको छ, तर गरीबी, विद्यालय विषयमा छाड्नुपर्ने बाध्यता र जलवायुजन्य विपदका कारण विपन्न समुदायका समुदायमा बाल विवाहको जोखिम उस्तै रहेको प्रतिवेदनले देखाएको छ।
3: काठमाडौँको कपन स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय निशाल दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ध्रुव प्रसाद घिमिरे रहेका छन्। भर्ना सम्बन्धी विवादलाई लिएर असोज 22 गते विद्यालय प्रांगणभित्रै प्रधानाध्यापक विनोद पण्डित र एक शिक्षिकामाथि हातपात तथा गाली गलौज भएको थियो।
4: छाडपर्व नसिकितै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज 1 गतेदेखि नारायणगढ़मा सञ्चालनमा ल्याएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा छाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ। लिमिटेडले बजारमा प्रति किलो 130 रूपियाँ जम्मा पर्ने चिनी 100 रूपियाँमा नै बिक्री गर्दै आएको छ।
3: कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 27 र 28 गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 सचिवालयले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने सम्मेलनले मद्दत गर्ने विश्वास लिएको बताउनुभयो।
4: भारी पहिरोले क्षतिग्रस्त बनेको म्याग्दी र मुस्ताङ जोड्ने बेनी झुमसुम सड़कमा अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिए पनि यात्रु र चालकले भने अझै शास्ति खेप्नु परेको छ। कालीगण्डकी नदीको कटान र पहिरोले बगाएको सड़कमा अस्थायी एकतर्फी मार्ग निर्माण गरी बिहिबार साँझदेखि सवारी साधन खुलाइए पनि साँगुरो, हिलाम्मे र जोखिमपूर्ण बाटोमा अत्यधिक चापका कारण घण्टौंसम्म जाम पर्ने गरेको छ। सड़क खुलेसँगै उपल्लो मुस्ताङ र चीनको कोरला नाकाबाट भन्सार पास गरेर आएका करिब 500 मालवाहक कन्टेनर तथा ट्रकहरू गन्तव्यमा जान नपाएर बाटोमै रोकिएका छन्। दशैं र जाड़ोका लागि चीनबाट ल्याइएका कपड़ा, खाद्यान्न तथा फलफूल बोकेका गाड़ीहरू लामो समय रोकिँदा फलफूल कुहिन थालेको र व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको गुनासो गरेका छन्। बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले सड़क सुधारको काम अझै बाँकी रहेको अवस्थामा सवारीको चाप बढ़ेका कारण मरमतमा कठिनाई भएको बताउनुभयो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा मतदाता नामावलीमा गड़बड़ी भएको आरोप लगाउँदै विपक्षी दलहरूले इण्डिया गठबन्धनले भोलि दिल्लीमा विरोध मार्च निकाल्ने भएको छ। गठबन्धनका वरिष्ठ नेताहरूले यस विषयमा प्रधान न्यायाधीश सूर्यकान्तलाई ज्ञापन पत्र बुझाउने पनि जनाएका छन्। कंग्रेस नेता राहुल गान्धीले भोलिको प्रदर्शनमा कंग्रेस इण्डिया गठबन्धन र युवा ठूलो संख्यामा सहभागी हुने बताउनुभयो। उहाँले मतदाता नामावलीमा कथित अनियमितता विरूद्ध आवाज देशभर अझ चर्को बनाउने बताउनुभयो। गान्धीले निर्वाचन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै लोकतन्त्र र संविधानको रक्षा तथा जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीको जन्तर मन्तरमा क्रोध जनता पार्टी सीजीपीको प्रदर्शनसँग सम्बन्धित मुद्दामा मेट्रो तथा रेल नियमित सञ्चालन गर्न र इन्टरनेट सेवा अवरूद्ध नगर्न आदेश गरेको छ। अदालतले कानूनी प्रक्रिया बाहेक कसैलाई पनि हिरासतमा नलिन र सड़कमा लगाइएको अवरोधको तत्काल समीक्षा गर्न निर्देशन दिएको हो। सर्वोच्चले सार्वजनिक व्यवस्थामा अवरोधको आशंका भए कानून बमोजिम प्रतिबन्ध लगाउन सकिने उल्लेख गरेको छ, तर दिल्लीमा मानिस र सवारी साधनको आवागमन ट्राफिक नियम अनुसार नियमित हुनुपर्नेमा अदालतले स्पष्ट पारेको छ। दिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार को राजीनामा को माग गर्दै भएको प्रदर्शन रोक्न प्रहरीले हिजो हजारौंलाई हिरासतमा लिएको थियो, तर आज उनीहरूलाई छाडिएको भारतीय संचार माध्यमले जनाएका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी शुरूआत गरेको छ। आज भएको खेलमा नेपालले क्यानाडालाई 24 रनले हराएको हो। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडाले 48.4 ओभरमै अल आउट हुनुअघि 211 रन मात्र बनाउन सक्यो। उसका लागि आरोन जोनसनले 44 रन बनाए, समित गोहेलले 35, श्रेयास मोभा र कप्तान हम्जा तारिकले समान 26 रन थपे। अखिल कुमार 30 रनमा अभिजित रहे। क्यानाडालाई लक्ष्यसम्म पुग्न नदिन सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले दुई दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाली टोलीले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले शानदार शतक प्रहार गरेका थिए। उनले 127 बलमा 101 रन बनाएका हुन्। पूर्व कप्तान पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको यो तेस्रो शतक हो। गुलशन झाले 48, बसिर अहमदले 30 र अर्जुन कुमारले 23 रन जोड़े। क्यानाडाका लागि अखिल कुमारले सर्वाधिक 4 र सुख जिन्दर सिंहले 3 विकेट लिए। यसै गरी जहिद सिंहजातले 2 विकेट लिए। जारी श्रृंखलामा पहिलो खेल खेलेको नेपालको यो पहिलो जीत हो भने क्यानाडाको दोस्रो हार हो। आफ्नो पहिलो खेलमा क्यानाडाले आयोजक ओमानसँग 41 रनले पराजित भएको थियो। जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। 34 खेलबाट 25 अंक जोडेको क्यानाडा सातौं स्थानमा झरेको छ। नेपालले क्यानाडालाई हराएसँगै शीर्ष 6मा रहेर एक दिवसीय वरियता जोगाउने सम्भावना जीवित राखेको छ। लीग 2 को शीर्ष 4मा रहने नेपालको सम्भावना यसअघि नै सकिएको थियो। त्रिकोणात्मक श्रृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले अब मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: घटेपछि बाढ़ीको डेढ़ महिना नबित्दै बुढ़ी गण्डकीमा भीषण बाढ़ी, 5 जना सम्पर्कविहीन, 82 जनाको सकुशल उद्धार, राहत र उद्धार तीव्र पारिएको सरकारको दावी।
3: लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशमा 37.70 अर्ब करोड़को बजेट कंग्रेसद्वारा प्रदेशसभा बैठक बहिष्कार।
4: बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू। हनुमान ढोका र घर घरमा राखियो जमारा। उपत्यका 6 स्थानमा ग्यास वितरण शुरू। अतिरिक्त शुल्क बिना ग्यास साट्ने व्यवस्था फितलो।
3: दिल्लीमा भोलि प्रदर्शन गर्ने भारतको विपक्षी गठबन्धनको घोषणा। प्रदर्शन रोक्न, यातायात र इन्टरनेट अवरूद्ध नगर्न अदालतको आदेश।
4: र लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालको विजयी शुरूआत, क्यानाडा 24 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Mania.
1: Extreme energy drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइज्यू।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसँग हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्राय धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भएँ, सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टी जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न। किनभने हामीले त माओवादी द्वन्द्वकाल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक खर आलोचक म थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो 5-10 जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: मसँगै
1: अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो छान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो 5-6 जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
1: त्यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे
0: फरक फरक हुन खोजे।
1: यसचोटिको निर्वाचनमा 5-6 जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेको थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो, यो पर्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ 5-6 जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
0: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
1: मैले एउटा पनि आश्वासन दिनु परेन,
0: जनताले नमागे कि तपाईँले नदिए, तपाईँले नदिए कि जनताले नै भन्नु माग्यो?
1: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस् तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौ भनेर भन्नुभएको छ।
0: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
1: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ, सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो पत्री गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो 5-6 जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जो हो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ, त्यसरी कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
0: पाँचथर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचथर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो नगदेवालीहरू,
1: र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
0: पर्यटन के छ पाँचथरको? त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गु नन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले, अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
1: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन, डिमान्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ नि सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
0: तीन पटक
1: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो, र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे बजार भन्छ, गढी भन्छ, त्यो गढी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लडाई गर्दा जित हार नभएपछि होइन लामो समय लडाई चल्यो, एकीकरणको सन्दर्भमा जित हार भएन, जित हार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ नि लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन सभा एउटा चाहिँ नि मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोडिएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ नै तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरु फाल्गु नन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ नि डेस्टिनेसन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण हुन्छ भन्ने महसुस गरे जस्तै होइन, हाम्रो चाहिँ नि बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ नि मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरात धर्म मान्ने मान्छेहरूले महागुरु फाल्गु नन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरात धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ नि त्यसलाई के अरे अगाडि बढाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
0: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकोटीको कुरा गरिसक्नुभयो, त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको लागि त तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मान्छे?
1: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकोटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, होइन हिन्दू धर्म मान्ने अहिले त क्रिस्चियन धर्म मान्ने अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ, त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच सय संगम स्थलै जस्तो लाग्दछ, त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
0: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँले जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ, यसमा यो खेती किसानी बाहेक अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन अरू सांसद जस्तो होइन नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिरहेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई
1: राख्ने विषय
0: गरिराख्नु भएको छ होइन, अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरू भन्दा फरक?
1: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ, अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नै अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बो पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
0: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
1: साधुटार भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मास्तिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मास्तिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्, सिद्ध स्थल चाहिँ नि कुम्मायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्मायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ नि धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
0: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
1: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ, होइन सम्बन्ध विस्तार गर्ने काम होइन एउटा चाहिँ नि डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ नि पदाधिकारीहरूसँग भेट्ने क्रम आपसी के भन्छ आत्मीयता बढाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा। त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नको निम्ति अलिकति समस्या परेको अवस्था छ र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो। मान्छे त
0: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छैन,
1: पार्टी सरकारमा छैन,
0: अनि चिने जानेका मान्छेहरू मन्त्रीहरू होलान्, तर बेग्लै कुरा हो त्यो। तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनैतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता, त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ?
1: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो। एउटा संसद भनेर हामीले जे सम्झिरहेका थियौं, पहिले जे अनुभव गरिरहेका थियौं, त्यो परिस्थिति अनुभूति गर्न पाइएन।
0: त्यो भनेको कस्तो के चाहिँ
1: देखिएन? अब जो अब मेजोरिटी प्राप्त दल छ, त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि। त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै, लाग्यो नै होइन। त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
0: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो?
1: होइन, त्यस्तो होइन। अनुभवले खारिएका, संसदीय अभ्यासमा छिरिसकेका, जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ। त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ, धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नै।
0: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन आँटेको छ?
1: अब होइन, अब सुरुमा यस्तो भयो, संसदमा अब एक किसिमले नयाँ किसिमको उभार, नयाँ किसिमको मेजोरिटी, नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने, त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने माहौल होइन। सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको, मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा, संसद नियमावलीको विषयमा, संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो। मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो। त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन, कुनै अल्पमतलाई गर्नको लागि होइन, हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो, स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही। संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त। अब सत्तापक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने, बाधाको रूपमा हेर्ने, तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्तापक्षको त साझेदार पो हो त होइन, साझेदार दुइटै प्यारालल्ली अगाडि बढ्छ संसदीय अभ्यासमा। त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरेँ, त्यो विद्रोह